यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोलाअनलाइन.com। आदरणीय श्रोता महानुभावहरू नमस्कार, यति बेला तपाईँ आदिखोलाअनलाइन.com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोलाअनलाइन.com।

0: ジャン。
1: ジャン。
2: पोखरा नाटक घरमा यहाँहरू सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

0: किन डोलाएकी जुना?
1: मलाई जिन्दगीले कहाँ पुर्याउँदैछ? ती एक्ली आमा, जन्मेको घर, आज साह्रै सम्झना आयो। म त सम्झिन्छु नि, तर उनीहरू मलाई छिचिर तुतु गर्छ।
0: नरौ जुना, आमाको निम्ति आफ्नो सन्तान जस्तो भए पनि उत्तिकै प्यारो हुन्छ।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com बाट आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

0: ल्याउ माझी दाई, अब मैले बोक्छु।
1: खोलाको तिरै तिरको बाटो बाबुले पो कसरी सक्नु होला र बाबु, साह्रै गर्मी रहेछ। तै पनि लिनुहोस् न त, बोक्नुहुन्छ भने एकैछिन
0: ल यता

0: बाटो अझै कति बाँकी छ माझी दाई, घाटे वैद्य कहाँ पुग्न?
1: आउनु लाग्यो बाबु। अब ऊ त्यो मधुरो टुकी बनेको पाटी देखियो नि, त्यही त हो नि
0: झमाझमिक्कै सास पर्यो।

0: हामी हौ नदीमा डुबेको मान्छे लिएर आएका। को हो लौ बैद्यबा, यसलाई जसरी बचाउनु पर्यो।
1: तिनको पिठो बाँकी रहेछ भने पर्दैन बाबु।

0: गरौं, भोलि बिहानसम्म त वारपार होला कि?
1: बाबु, उता नाउ ठेगानमा लाउनु पर्छ, यहाँलाई तपाईँ हुनुभयो, खबर बुझ्नमा भोलि बिहानै आउला, अहिलेलाई जाउँ कि?
2: हुन्छ त नि माझी दाई, जानुहोस् तपाईँ।
3: आदरणीय श्रोता महानुभावहरू नमस्कार, यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com। आदरणीय श्रोता महानुभावहरू नमस्कार, यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com।

0: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आँधीखोला अनलाइन .com।
1: मैले धेरै गल्ती गरेछु, मलाई माफ गर।
2: अमृत, समय र ज्वारलाई कसैले रोक्न सक्दैन। अब अति ढिला भइसक्यो। माया त म तिमीलाई नै गर्छु, तर अब बिहे

0: कति बेर कुरेर तिमीलाई थाहा छ म 3 घन्टादेखि कुरेर
1: के भयो त मैले तिमीलाई भेट्न बोलाएको होइन तिमीलाई मलाई भेट्न बोलाएको फेरि म कति बिजी छु तिमीलाई थाहा छैन
0: अमृत इट्स रियली हार्ड टु एनीवे

0: आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।
1: आदरणीय दर्शकबिन नमस्कार। आदिखोला अनलाइन युट्युब च्यानल र कर्मथलो फेसबुक पेजको संयुक्त प्रस्तुति कार्यक्रम जीवन दर्पणमा यहाँहरूलाई हार्दिक स्वागत छ। दर्शकबिन, हामीले यो कार्यक्रम मातृभूमिदेखि सात समुद्र पारी दुबईबाट सञ्चालन गर्ने गरेका छौँ। यस कार्यक्रममा सामान्य श्रमिक भिसामा आएर काम गर्ने श्रमजीवी दाजुभाइ दिदीबहिनीहरूकादेखि लिएर सामाजिक सेवामा काम गरिसकेका, आफ्ना व्यापार उद्योग सबै गरिसक्नुभएका मूर्धन्य व्यक्तित्वहरूसम्मको आवाज बुलन्द गर्ने कार्यक्रम जीवन दर्पण हामीले आगामी दिनहरूमा सबैसँग अन्तर्वार्ता लिएर अगाडि जानेछौँ। हाम्रो कार्यक्रम हेर्नुहोला, लाइक गर्नुहोला, हामीलाई त्यहाँ सुझाव दिन सक्नुहुनेछ। तपाईँहरूको सुझावलाई हामीले आत्मसात गरेर अगाडि बढ्नेछौँ भन्दै आज मैले यस्ता अतिथि निम्त्याएको छु जहाँ हुनुहुन्छ नेपाली समाज युएका निवर्तमान अध्यक्ष, वर्तमान प्रमुख सल्लाहकार, साथै अहिले पछिल्लो समयमा बिजनेस पनि दुबईमा गर्नुभएको छ। सम्पूर्ण कुराहरू म उहाँसँग पछि प्रश्नमा उठाउनेछु, तपाईँहरूलाई जानकारी दिनेछु भन्दै म आजका हाम्रा अतिथि उहाँलाई स्वागत गर्न चाहन्छु। उहाँ हुनुहुन्छ नेपाली समाज युएका प्रमुख सल्लाहकार, निवर्तमान अध्यक्ष गोविन्द ढकाल। दर्शकबिन, म उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ
2: सर। धन्यवाद कार्यक्रम सञ्चालकज्यू।
1: सन्चै हुनुहुन्छ?
2: हजुर, आराम छु।
1: के छ हिजोआजको अवस्था, कस्तो छ?
2: यो मेरो व्यक्तिगत रूपमा त म राम्रै छु, ठिकै छ। सामाजिक हिसाबले भन्नुपर्दाखेरि पनि अब युएको माहौल सामान्य नै देखिरहेको छु, होइन? अब कता कति मिडियाहरूमा त अलिकति तलमाथिका कुराहरू आइरहेछन्, समग्रमा राम्रै छ।
1: हजुर, यो बारेमा म फेरि तपाईँलाई पछि पनि प्रश्न उठाउनेछु। खासमा भन्नुपर्दा तपाईँ युए आउनु भएको चाहिँ कति भयो?
2: म 2006 आएको।
1: 2006 भनेपछि 18 वर्ष?
2: 18 वर्ष भयो।
1: अनि युए आउनु भएको 18 वर्ष भइसकेछ। तपाईँ आउने बेलामा त सायद यहाँ त्यति नेपालीहरू हुनु पनि हुनुहुन्थेन होला, कम हुनुहुन्थ्यो। कसरी आउनुभयो, कुन बाटोबाट आउनुभयो, तपाईँका त्यति बेलाका अनुभवहरू सुनौँ।
3: म 2006 फेब्रुअरी महिना थियो, नेपालबाट म दिल्लीबाट कराची हुँदै म दुबईको युएको साझा एयरपोर्टमा ल्यान्ड भएर म आएँ। र त्यति बेला म आउने बित्तिकै चाहिँ अरबटेक भन्ने युएको प्रतिष्ठित कम्पनी थियो,
2: त्यसमा चाहिँ र सामान्य प्लम्बर जस्तैको हिसाबमा चाहिँ म काम गर्नलाई चाहिँ छिरेको थिएँ। पछि त्यहीँभित्र काम गर्दै गर्दै गर्दाखेरि चाहिँ म 2016 त्यो कम्पनीबाट बिदा भएर निक्लिँदाखेरि म एउटा चाहिँ एडमिन अफिसर भएर चाहिँ त्यो कम्पनीबाट बिदा भएँ। त्यस पछाडि लगत्तै म अर्को एउटा अलखराफी भन्ने कुवेती कम्पनी, इन्टरनेसनल कम्पनीमा जोइन भएँ। त्यहाँ म पर्चेजिङ इन्जिनियरमा पुगेँ र अहिले चाहिँ अब म एउटा दमाग प्रोपर्टिज जुन विश्वको चिर परिचित कम्पनी छ त्यसमा चाहिँ म प्रोजेक्ट कमर्सियल इन्चार्जको रूपमा चाहिँ काम गरिरहेको छु। मेरो जबको सिलसिला चाहिँ त्यसरी बढेको छ।
1: कति सालमा जानुभयो भन्नुभयो त्यो
2: कम्पनीमा? म दमागमा चाहिँ 2020 यो कोरोना पछाडि
1: अलिक
2: चाहिँ त्यता जोइन भएँ। अब नेपालीहरूको स्थिति 2006 2024 चाहिँ अलिकति यसलाई ब्याकग्राउन्डमा जाँदाखेरि 2006 म युएमा आउँदै गर्दाखेरि नेपाली भेट्न पनि बडो मुस्किल थियो। कोही नेपाली भेटियो भने चाहिँ अब चाहिँ एकदम चाहिँ हामी बच्चा बच्चीमा चाहिँ मामा घर गए जस्तो,
1: होइन?
2: अब चाहिँ माओली जाँदाखेरि चाहिँ माओली मामा नै भेटे जस्तो चाहिँ एकदम नजिकको चाहिँ मान्छे भेटे जस्तो हुन्थ्यो। अब अहिले त अब त्यो सङ्ख्या बढेर चाहिँ अब चाहिँ कयौँ गुणा माथि पुगेको छ। अहिले त गल्ली गल्ली जहाँ काम गर्ने ठाउँ जताततै नेपाली हुन्छ। अब पहिलाको र अहिलेको महत्त्व अलिकति फरक छ, होइन, माहौल। र तर 2006 तपाईँको 2008-09 को हेर्ने हो भने चाहिँ नेपालीको चाहिँ स्थान र यहाँका कम्पनीहरूले नेपालीलाई गर्ने व्यवहार, इज्जत, सम्मानका कुराहरू जुन छ त्यति बेलाको र अहिलेको चाहिँ जुन परिस्थिति छ यो चाहिँ एकदम फरक परिवेश भइसकेको छ।
1: हजुर,
2: अब यो पहिला चाहिँ हामीले जुन स्थान पाइन्थ्यो, जुन इज्जत मान प्रतिष्ठा थियो नेपालीहरूको लागि, तर अहिले त्यो चाहिँ अलिकति खस्किँदै चाहिँ गएको छ।
1: त्यसको कारण चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
2: अब यसमा दुई तिनवटा कारणहरू छ। एउटा त अलिकति अहिले पछिल्लो स्थितिमा आउने हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू अलिकति पढाइ लेखेका त हुनुहुन्छ, तर पढाइ लेखेका भए पनि काममा त्यति लगनशील नभइदिने, उश्रृङ्खल कार्यमा चाहिँ अलिकति बढी जोडबल गर्ने ले गर्दाखेरि पनि अलिकति उहाँहरूलाई चाहिँ अब चाहिँ त्यो काममा चाहिँ त्यति स्थान नदिएको जस्तो देखिन्छ। अर्को नेपालीहरूको चाहिँ जहाँ जाँदाखेरि पनि सुनिने भनेको चाहिँ नेपालीले काम त गर्छ तर रातभरि चाहिँ मदिरा पिउँछ अनि भोलिपल्ट गनाउँदै खुट्टा लबराउँदै आउँछ, त्यसले के काम गर्छ र भन्ने जस्तोले गर्दाखेरि पनि अलिकति
1: साग गिरेको
2: अब चाहिँ मैले चाहिँ अनुभूति गरिरहेको छु।
1: हजुर, यसो भन्दै गर्दाखेरि तपाईँले नेपालबाट जसरी आउनुहुन्छ दाजुभाइ दिदीबहिनीहरू, उहाँलाई के सुझाव दिन चाहनुहुन्छ, कस्तो हिसाबले आउनुपर्छ भन्न चाहनुहुन्छ?
2: अब यसमा चाहिँ दुईवटा कुरा छ। एउटा कुरा त हाम्रो नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपाली दाजुभाइ दिदीबहिनीहरू जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ कम्तीमा पनि 3 महिना अभिमुखीकरण चाहिँ तालिम लिएर जानुपर्छ। त्यो चाहिँ नेपाल सरकारबाट सम्बन्धन प्राप्त निकायबाट चाहिँ तालिम लिएको हुनुपर्छ भनेर एउटा चाहिँ कानुनमा बनाएको छ। तर जो व्यक्तिहरू यहाँ हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो एउटा कागजको होस्टो त लिनुहुन्छ तर व्यवहारमा त्यो तालिमतिर अग्रसर चाहिँ हुनुहुन्न। त्यो हुँदाखेरि चाहिँ उहाँहरू आउँदै गर्दाखेरि यहाँका भाषादेखि लिएर गएर यहाँ ती नीति नियमका कुराहरू पनि उहाँहरू अनभिज्ञ हुनुहुन्छ एउटा। र त्यो न्यूनीकरण गर्नलाई चाहिँ म के भन्छु भन्दाखेरि सरकारले के भनेको छ, सरकारले कस्तो कानुन बनाएको छ भन्दा पनि हामी विदेश आउन लागेको मान्छेहरूले चाहिँ आउनुभन्दा पहिला हामी जुन देश जान लागेका छौँ त्यो देशका सामान्य नियम कानुनका कुराहरू बुझेर त्यहाँका रीतिरिवाज धर्म संस्कृतिहरू बुझेर आइयो भने कम्तीमा पनि त्यो एउटा समस्या चाहिँ अलिकति कम गर्न सकिन्छ, एउटा त्यो छ। र अर्को कुरो के छ भन्दाखेरि अब अहिले 21औं शताब्दीको जमाना छ होइन, अब हामी मैले भनिहालेँ म 2006 युए आउँदाखेरिको नेपाली र अहिले 2024 युए आउने नेपालीहरूमा शिक्षाकै हिसाबमा वर्गीकरण गर्ने हो भने पनि धेरै फरक छ। त्यो हुँदाखेरि अहिले आउने हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जति पनि हुनुहुन्छ उहाँहरूले चाहिँ अलिकति चाहिँ प्राविधिक शिक्षामा बढी जोड दिएर चाहिँ त्यो क्षेत्र समेटेर चाहिँ आउनुभयो भने जुन हामीले पाउनुपर्ने स्थान इज्जत सम्मान जुन छ नि त्यो पाइन्छ भन्ने चाहिँ अझै पनि म चाहिँ कन्फिडेन्स छु युएको हकमा चाहिँ।
1: हजुर, तपाईँको कुरा सुन्दै गर्दा अनि बाहिर सामाजिक सञ्जालहरूमा यताउता देख्दाखेरि धेरैजसो नेपालीहरू यहाँ आएर अप्ठ्यारोमा पर्नुको कारण सामान्य यहाँको नियम कानुन गतिविधि नबुझेर हो भन्ने सुन्थेँ। तपाईँले कुरा गर्दा पनि त्यस्तै माने, यो बारेमा अझै थप के भन्न चाहनुहुन्छ?
2: यसमा एउटा यो सामान्य रूपमा त अब जुन बाहिर सामाजिक सञ्जालमा देखिने अर्थात् मैले भर्खरै भनेका कुराहरू यो दुर्भसत्य कुरा नै होइन। हामी जुन देशमा जाँदैछौँ त्यो देशको नियम कानुन बुझिएन भने हामीले दुःख पाउँछौँ, समस्यामा पर्छौँ, त्यो कसैले रोक्न सक्दैन। र अर्को कुरो चाहिँ के छ भन्नु होला भन्दाखेरि अलिकति नेपालीहरूको चाहिँ यहाँ अहिले समस्याहरू बढ्दै गरेका कुराहरू चाहिँ के छ भन्दाखेरि एक त नेपालीले नेपालीलाई नै दुःख दिने क्रम बढिरहेको छ एउटा होइन, त्यो अलग पाटोमा छ। त्योभन्दा पनि अझ चाहिँ अलिकति गम्भीर कुरो चाहिँ के छ भन्दाखेरि नेपालीहरू युएमा आउनुहुन्छ, युएमा आइसके पछाडि यहाँको कानुनले चाहिँ प्रतिबन्धित गतिविधिहरूमा चाहिँ उहाँहरू संलग्न हुनुभएको छ होइन। जस्तै अब चाहिँ ड्रग्सका केसहरू होइन, मदिरापान व्यापारदेखि लिएर गएर अन्य कुराहरू, अब यी कुराहरूलाई त यहाँको कानुनले चाहिँ वर्जित गरेको छ होइन। त्यतापट्टि लगाइसके पछाडि उहाँहरू अहिले कि त जेलको चाहिँ बास बस्नु परेको छ, कि त चाहिँ अब म त यता फसिहालेँ, अब कतै केही गरेर म जोगिनु छ भनेर उहाँ लुकी लुकी बस्नु भएको छ, या त उहाँहरू चाहिँ के हुन्छ भन्दाखेरि अब जे गर्छ गर्छ, म चाहिँ अब चाहिँ आत्मसमर्पण गरेँ, मलाई बरु डिपोर्ट गरे नि गरोस् जेसुकै गरोस् मैले चाहिँ छोड्दिएँ भनेर हात उठाउनु पर्ने स्थितिमा चाहिँ पुग्नु भएको छ भन्दाखेरि यो चाहिँ एउटा त नियम कानुन नबुझ्दाखेरि चाहिँ पर्ने समस्याहरू भनेका चाहिँ त्यो मान्छेले काम गर्दै जाँदाखेरि जान्ने मान्छेले गर्दाखेरि पनि गल्ती हुन्छ भन्ने पाटोमा जान सकिन्छ। तर यहाँको कानुनले वर्जित गरेका कुराहरूमा चाहिँ त्यो गतिविधिहरूमा संलग्न हुनेलाई त उयो राम राम भन्ने हो, कहाँ थाप्न त सकिएन।
1: तपाईँ धेरै मञ्चहरूमा पनि मैले देखिराख्ने सामाजिक कार्यहरू पनि धेरै गर्नुहुन्थ्यो। सामाजिक कार्य गर्दै गर्दाको अवस्थामा तपाईँलाई कस्तो अनुभूति हुन्थ्यो? जस्तै नेपालीले नबुझेर गल्ती गर्यो या बुझेर गल्ती गरेर त्यो अप्ठ्यारोमा पुगेको छ भन्ने तपाईँले कस्तो पाउनुभयो?
2: यसमा चाहिँ अब तपाईँले मलाई मञ्चको कुराहरू गर्नुभयो, सामाजिक कामहरूको कुरा गर्नुभयो। म चाहिँ 2006 युएमा छिरे पनि यो सामाजिक सङ्घ संस्थाहरूमा चाहिँ 2012 पछाडि मात्रै म जोडिएको थिएँ। 2012 अगाडि चाहिँ म यस्तै तपाईँहरू जस्तै मिडियाकर्मीकै रूपमा चाहिँ म केही मिडियाहरूमा लेख्ने काम पनि गर्थेँ। 2012 पछाडि चाहिँ म अलिकति जोडिँदै गइसके पछाडि म एउटा गोर्खा जिल्लावासी भएको कारणले गर्दाखेरि त्यति बेला एउटा गोर्खा समाजको चाहिँ स्थापना हामीले गरियो। त्यस पछाडि म नेपाल विश्व सहयोग सङ्घको अध्यक्ष पनि भएँ, होइन, जुन अन्तर्राष्ट्रिय अर्गनाइजेसन थियो। त्यो हुँदै गर्दाखेरि मैले नेपाली समाज युएई, जो युएईमा नेपालीहरूको सबैभन्दा पुरानो संस्था छ, अघि अब तपाईँले पनि भन्नुभयो प्रमुख सल्लाहकार भनेर, अहिले म प्रमुख सल्लाहकार आफ्नै त्यही आफैले नेतृत्व गरेको संस्था भन्नु पर्यो, त्यो संस्थामा म चाहिँ एउटा सामाजिक कामको लागि चाहिँ आबद्ध हुँदै गर्दाखेरि 2019 सेप्टेम्बरमा चाहिँ म नेपाली समाज युएईको अध्यक्ष भएँ र 2020 चाहिँ तपाईँको चाहिँ यो कोरोना महामारीको बेलामा चाहिँ म आफू अध्यक्ष भइसके पछाडि त्यही संस्थामा काम गरिरहेको छु। र युएईको सबैभन्दा पुरानो संस्था, सबैहरूको माउ संस्था, साझा संस्था भनेर हामीले चाहिँ जुन अभियान चलाइरहेछौँ, युएमा महामारी, यो विश्वको महामारी आयो, युएई मात्रै होइन, होइन, त्यति बेला चाहिँ म आफू फिल्डमा स्वयं खट्दाखेरिका केही अनुभवहरू, जुनले चाहिँ हाम्रो नेपालीहरूको चाहिँ स्थिति कस्तो रहेछ, नेपालीहरू कस्ता कस्ता समस्यामा फस्दा रहेछन् भन्नेको चाहिँ अलिकति ग्राउन्ड लेभलबाट चाहिँ हामीले चाहिँ एउटा जान्ने मौका त्यति बेला पाइयो। राहत बाँड्दै जाँदाखेरि कतिपय बेलामा त अब राहत दिन पनि आफैलाई लाज लाग्ने स्थिति पनि देखियो, होइन, कतिपय ठाउँमा चाहिँ तपाईँको चाहिँ एकदम त्यो उहाँहरूले नमागे पनि हाम्रो अन्तरात्माले नै लिएर गएर चाहिँ राहत दिनुपर्छ भन्नेसम्म स्थितिहरू थिए। अब कोरोना महामारीको बेलाको त वर्णन गर्यो भने लामो हुन्छ, त्यतापट्टि हामी नजाउँ। तर एउटा कुरो चाहिँ कस्तो भन्दाखेरि नेपालीहरूले कसरी चाहिँ दुःख पाउँदा रहेछन्, हाम्रो यहाँ अहिले बढी दुःख पाउने नेपालीहरू भनेको चाहिँ भिजी भिसामा आएका नेपालीहरू नै बढी छन् मार्केटमा। अहिले बजारमा जसले जति जे जे भनेर चाहिँ कुरा गरे पनि तपाईँको भिजिट भिसामा आएका नेपालीहरूले दुःख पाइरहेछन्। उहाँहरूको के छ भन्नुहोला भन्दाखेरि, जस्तै एउटा चाहिँ श्रमिकको एउटा इम्प्लोइमेन्ट भिजा लाएर नेपालबाट आएको मान्छेलाई त समस्या पर्दाखेरि सहयोग गर्ने नेपाल सरकारको कानुनले पनि सहयोग गर्छ, दूतावास छ, त्यही माथि उहाँले चाहिँ श्रम गरेर आउनु भएको छ, विदेशी रोजगार बोर्ड छ, होइन, विभिन्न निकायहरू छन्, यहाँ जुन कम्पनीको भिजा लगाएर आएको छ त्यो कम्पनी स्वयं चाहिँ त्यसको जिम्मेवार हुन्छ भने पछाडि भिजिट भिसामा आउने मान्छेहरूको चाहिँ जिम्मेवार व्यक्ति कोही पनि छैन, जिम्मेवारी निकाय कोही पनि छैन। नेपाल सरकारले पनि भिजिट भिसामा विदेशमा गएर चाहिँ अल्पत्र परेका, समस्यामा परेका नेपालीहरूलाई उद्धार गर्न हामी सक्दैनौँ भनेर हात उठाएको छ भन्दाखेरि, अहिले मार्केटमा बजारमा अलिकति धेरै समस्या भनेको चाहिँ भिजिट भिसामा आएका नेपालीहरू छन् र उहाँहरूको चाहिँ समस्या समाधान नहुने नगर्ने निकायहरू कतै पनि चाहिँ गुहार्ने ठाउँ नभइसके पछाडि चाहिँ अझै त्यही भिजिट भिसामै आएका व्यक्तिहरू चाहिँ यो मदिरापान, होइन, ड्रग्सका केसहरूदेखि लिएर ती गतिविधिहरूमा संलग्न गरेर चाहिँ त्यही व्यक्तिहरू नै अहिले चाहिँ यहाँका विभिन्न जेलहरूमा अथवा होइन त्यो समस्यामा चाहिँ बढी देखिन्छन्।
1: हजुर, नेपाली समाजको अध्यक्ष भइसकेर अहिले प्रमुख सल्लाहकार हुनुहुन्छ, तपाईँले यो जस्तै अप्ठ्यारोमा परेर हस्पिटलमा ठुलो रकम तिर्नुपर्ने दाजुभाइ दिदीबहिनीहरूलाई पनि उद्धार गरेर नेपाली समाजले पठाएको भन्ने कुरा सामाजिक सञ्जालमा मैले धेरैचोटि देखेको थिएँ। जस्तै त्यसमा भिजिटमा आएर पर्नेहरूलाई पनि सहयोग गर्न सकिने हो या अघि तपाईँले भन्नुभएको कुनै निकायले हेरेको, यो बारेमा पनि प्रश्न पार्नु।
2: अनि यसमा चाहिँ अब हामीले नेपाली समाजले चाहिँ विभिन्न हस्पिटलहरूमा चाहिँ उपचार गर्दै गरिरहनुभएका र आर्थिक अभावका कारण उहाँहरू नेपाल जान नसक्नुभएका दाजुभाइ दिदीबहिनीहरू जो पनि हुनुहुन्छ नेपालीहरू, उहाँहरूलाई चाहिँ हामीले सम्बन्धित हस्पिटल र त्यो सँगसँगै हामीले दूतावासलाई पनि त्यसमा इन्भल्भ गराएर चाहिँ त्यो समस्या समाधान गर्नतिर हामीले चाहिँ पहल गरेका हौँ। कतिपय हस्पिटलहरूले चाहिँ हामीले गरेको अनुरोधलाई नै चाहिँ स्वीकार गरेर उहाँहरूले चाहिँ त्यहाँ हस्पिटलमा उठेका बिलहरूलाई मिना गरेर चाहिँ हामीले नेपाल पठाउन सफल भएका छौँ भने कतिपय ठाउँहरूमा चाहिँ हामीले त्यो प्रक्रिया प्रोटोकल पुर्याउँदै जाँदाखेरि यहाँका चाहिँ केही च्यारिटी फन्डहरूमा समेत चाहिँ एप्रोच गर्नुपर्ने हुन्छ। त्यो एप्रोच गर्नलाई चाहिँ हाम्रो सामर्थ्य नहुँदाखेरि चाहिँ हामीले दूतावास अर्थात् त्यही सम्बन्धित हस्पिटलको व्यवस्थापनलाई नै त्यो ठाउँमा गएर चाहिँ तपाईँहरूले एप्रोच गरिदिनु पर्यो र हामीले चाहिँ के सहयोग गर्नुपर्छ हामी त्यो सहयोग गर्न तयार छौँ भन्ने हिसाबले हामीले एउटा त्यो पाटो जान्छौँ। त्यो पाटो जाँदाखेरि चाहिँ हामीले त्यसमा चाहिँ भिजिट भिसामा आएको अर्थात् वर्किङ भिजामा आएको भन्ने कुरा छैन, हामीले जति सक्छौँ त्यो छ। र एउटा कुरो के छ भन्नुहोला भन्दाखेरि जस्तो मैले अघि नै भने जति भिजिट भिसामा आएका मान्छेहरूलाई चाहिँ उद्धार गर्न गाह्रो छ त्योभन्दा कयौँ गुणा सजिलो चाहिँ इम्प्लोइमेन्ट भिजामा आएका नेपालीहरूलाई उद्धार गर्नलाई चाहिँ सजिलो छ किनभने विभिन्न निकायहरूमा कुरा गर्दै गर्दाखेरि त्यो कुरा खाने तथा त्यो सुनिने अर्थात् भोलि कसैले चाहिँ त्यो कुरा नसुनिदिँदाखेरि त्यसलाई चाहिँ कानुनी रूपमा चाहिँ हामी अगाडि बढ्नलाई पनि पछि नपर्दाखेरि हामी कानुनी रूपमा अगाडि बढ्दाखेरि पनि हामी नै विजय हुने जस्तो जुन ठाउँ हुन्छ नि त्यस्ता ठाउँहरूमा चाहिँ त्यो सम्बन्धित निकायले चाहिँ यो ठाउँमा हामी तल परिन्छ भनेर उहाँहरूले चाहिँ मेवरीपूर्ण चाहिँ ढङ्गले काम गर्नुहुन्छ। जस्तो हाम्रो हामीले हस्पिटलहरूमा चाहिँ नर्मल्ली कस्तो भन्नु होला भन्दाखेरि यहाँ हस्पिटल एउटा सरकारी हस्पिटल एउटा प्राइभेट हस्पिटल दुई प्रकारका हस्पिटल मध्येमा एउटा सरकारी हस्पिटलमा गएर उपचार गराइरहेको छ भने त त्यस्ता व्यक्तिहरूलाई चाहिँ त्यहाँबाट चाहिँ नेपाल पठाउनको लागि चाहिँ त्यति धेरै ठुलो सङ्घर्ष गर्नु पर्दैन र किनभने त्यो हस्पिटलमै एउटा चाहिँ च्यारिटी फन्डहरू भइरहेको हुन्छ र त्यहीँबाट चाहिँ त्यो हस्पिटल म्यानेजमेन्टले नै आफैले चाहिँ एप्रोच गरेर चाहिँ व्यवस्थापन गरिदिएर चाहिँ हामीलाई समन्वय गरिदिया हुन्छ। यो अलिकति समस्या बढी चाहिँ अब यस्तो भनेको चाहिँ प्राइभेट हस्पिटलहरूमा नै हुन्छ तर अहिलेसम्म हामीलाई जानकारी आएसम्ममा र चाहिँ एकदम तपाईँको चाहिँ एयर एम्बुलेन्सभन्दा बाहेकहरू नर्मल स्ट्रक्चरहरूमा लिएर जाने बिरामीहरूलाई चाहिँ हामीले चाहिँ विभिन्न एयरलाइन्सहरूसँग समन्वय गरेर नेपाल एयरलाइन्स फ्लाइ दुबई एयर अरबीहरूसँग उनीहरूसँग समन्वय गरेर चाहिँ बिरामीहरूलाई एउटा डक्टर सम्बन्धित हस्पिटलमा उपचार गराइरहेको हस्पिटलको चाहिँ एउटा सम्बन्धित डक्टर नर्सहरूसँगै नेपाल पठाउनलाई चाहिँ अहिलेसम्मलाई चाहिँ त्यो हिसाबले हामी त्यो माथिल्लो हाई लेभलमै जानुपर्ने स्थिति चाहिँ अहिलेसम्म आएको छैन।
4: अनि युएमा दुबईमा हुँदैन हामी दुबईमा हुँदै गर्दा धेरै साथीहरू भिजिट भिसामा आउनु भएको त्यो आउने प्रक्रिया चाहिँ गलत बाटोबाट अथवा कसैले 3 लाख देऊ यति यस्तो काम पाइन्छ भनेर ल्याएर यहाँ कोठामा 8-10 जना राखिदिने पछि पासपोर्टै सहित आफ्नो एजेन्ट भनौँ उहाँहरू गायब हुने भन्ने सुनिन्छ। त्यसै क्रममा फेरि राजदूतावासमा सम्पर्क त गर्नु पऱ्यो, आखिर नेपाली हो, भिजिट र इम्प्लाइमेन्ट भन्दा पनि नेपाली त हो, नेपाली हाम्रो अभिभावक राजदूतावास भनेर सम्पर्क गर्दाखेरि त्यति त्यहाँबाट रेस्पोन्स नआएको हो कि अब नगर्नु थियो हामीले गरिहाल्यो आइहाल्यो अब फँसेपछि त केही उद्धार त पाइन्छ कि भनेर सम्पर्क गर्दा हामीलाई वास्ता नगरिएको हो कि भन्ने बजारमा मैले सुन्छु। त्यही सुन्ने क्रममा तपाईँ जसरी नेपाली समाजको नेतृत्व गर्नुभयो अहिले पनि प्रमुख सल्लाहकार हुनुहुन्छ यी श्रमिकहरूको यसरी अप्ठ्यारोमा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको आवाज जे उहाँहरूले भन्नुभएको छ यसलाई चाहिँ कसरी बुझ्नु भएको छ तपाईँ?
2: अब यसमा यस्तो छ अब म चाहिँ यो दूतावासले सुन्यो सुनेन भन्दा पनि पहिला चाहिँ के भन्छु भन्दाखेरि नेपाल सरकारले भनेको छ जुन देशमा हामी भिजिट भिसा लगाएर जान्छौँ भिजिट भिसा लगाएर जाँदाखेरि चाहिँ हामीले चाहिँ यो यो कुराहरूलाई चाहिँ ध्यान पुर्याउनु पर्छ है भनेर एउटा चाहिँ सामान्य एडभाइजरी नोट त नेपाल सरकारले जारी गरेकै छ। एउटा त्यो छ, अर्को चाहिँ हामीले चाहिँ दैनिक हाम्रो चाहिँ दैनिक रूपमा हाम्रा साथीभाइहरू नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ युएमा भिजिट भिसामा आइसकेछन् भोगेका समस्याका कुराहरू त हरेक मिडियाहरूमा आइरहेछ होइन, सामाजिक सञ्जाल होस् नेपालका राष्ट्रिय मिडियाहरू होस् सबैतिर आइरहेछ। त्यो सुन्दा सुन्दै त्यो देख्दै पनि फेरि पनि दलालीकै खुट्टा समातेर चाहिँ अर्को 3-4 लाख रुपियाँ बुझाएर दुबई त्यो दुबई भन्ने चाहिँ कस्तो ठाउँ लाग्न थाल्यो आजभोलि मलाई चाहिँ भन्दाखेरि जुन माहौल जुन रूपमा चाहिँ नेपालीहरू भिजिट भिसा चाहिँ अब चाहिँ एकदम पैसा फालेर चाहिँ आउनुहुन्छ नि उहाँहरू देख्दा चाहिँ यो चाहिँ सपनाकै सहर रहेछ दुबई भन्ने जस्तो लाग्न थालिसक्यो क्या अहिले नेपालीहरूलाई चाहिँ सपनाकै सहर भइसक्यो। अनि सपनाको सहरमा गइसकेपछि त सबै कुरा सपनामा देखेको कुरा विपना त हुँदैन, जति सपना देखेर आइन्छ त्यसको चाहिँ 2% पनि विपना लागु नहुन पनि सक्छ।
4: कतिपय कुराहरू यस्तो पनि हुन्छ नि त जस्तै मान्छेले अरू 6 दिन कस्तो दुःख गरेको हुन्छ के हुन्छ त्यो आफैमा लुकाउने, एक दिन छुट्टीको दिनमा जुन अब सामाजिक सञ्जालमा हावा देखिँदाखेरि
2: होइन अब यो त्यही मैले त्यही भने अब कतिपय कुराहरू चाहिँ तपाईँको चाहिँ सामाजिक सञ्जालमा देखेका गतिविधिहरूले गर्दाखेरि पनि प्रभावित भएको छ। यो नेपालीहरू मात्रै होइन कि अहिले विश्व दुनियाँका हाम्रा चाहिँ सम्पूर्ण नागरिकहरू नै अहिले सामाजिक सञ्जालमा भएका गतिविधिबाट नै प्रभावित छन् होइन। एउटा सामान्य रूपमा भन्नुपर्दाखेरि एउटा सामान्य व्यवसायको पनि चाहिँ प्रचार प्रसार सामाजिक सञ्जालबाटै हुन थालेको छ होइन, भने सामाजिक सञ्जालबाट त प्रभावित छँदैछन्। तर त्यो प्रभावित भए भन्दैमा फेरि त्यसैको पछाडि लाग्नुभन्दा पनि कम्तीमा पनि मैले सुरुमै भने नि त्यो ठाउँमा हामी जुन ठाउँमा जाँदैछौँ त्यो ठाउँको चाहिँ सामान्य कुराहरू बुझेर आयो भने त्यो भिजिट भिसामा आएको मान्छेले पनि यहाँ आएर चाहिँ अर्थात् कुनै नेपाली सङ्घ संस्थाले मलाई हेरेन अर्थात् चाहिँ नेपाली दूतावासले चाहिँ हामीलाई हेरेन टेरेन हाम्रो चाहिँ कुरा सुनेन भन्ने वातावरण बनाउनुभन्दा पहिला नै आफू सजग भइयो भने त कसैले आरोप प्रत्यारोप लाउनु त परेन, एउटा त्यो छ। अर्को कुरो अब तपाईँले भने जस्तै अब दूतावासले चाहिँ टेरेन सुनेन यताउता भनेन, हामीले विभिन्न चरणमा चाहिँ दूतावासहरूसँग चाहिँ अन्तर्क्रिया कार्यक्रमहरूमा यो कुराहरू राख्दै गर्दाखेरि इभन तपाईँको चाहिँ सम्माननीय प्रधानमन्त्रीजीको चाहिँ भ्रमण हुँदाखेरि मन्त्री स्तरीय भ्रमण हुँदाखेरि पनि हामीले धेरै पटक चाहिँ यो भिजिट भिसाका कुराहरू राख्दै गर्दाखेरि अब अहिले पछिल्लो स्थितिमा चाहिँ केही हदसम्म नेपाल सरकारले एकाध घरको चाहिँ नाता प्रमाणित भएका व्यक्तिहरू अर्थात् चाहिँ पहिला दुबई आएर चाहिँ अब युए आएर चाहिँ यहाँका रेसिडेन्ट भिसा लाएर चाहिँ क्यान्सल गरेर गएका मान्छेहरू भिजिट भिसामा आउँदाखेरि चाहिँ त्यो पुरानो झन्झटबाट चाहिँ छुटकारा पाएर अहिले सामान्य तरिकाबाट चाहिँ आउने एउटा चाहिँ माहौल अहिले पछिल्लो स्थितिमा अलिकति हुँदाखेरि चाहिँ अब यो सिस्टमलाई चाहिँ अलिकति कन्टिन्यू गरिराख्यो भने कम्तीमा पहिलाको जस्तो समस्या चाहिँ अब धेरै नआउला कि भन्ने आशा चाहिँ गर्न सकिन्छ।
4: अनि हामीले अहिलेसम्म अप्ठ्यारोमा परेका हस्पिटलमा उपचार भइरहेका पीडितहरूको बारेमा कुरा गरियो, कसैको यहाँ आकस्मिक मृत्यु हुन्छ, मृत्यु भएर नेपाल बोडी पठाउँदै गर्दा आर्थिक शरीर नेपाल पठाउँदै गर्दाखेरि अब विभिन्न निकायहरूमा पहल गरेर पत्र चिठीहरू सबै प्रक्रिया पुरा गरेर पठाउनु पर्ने जस्तो लाग्छ। त्यसमा चाहिँ कतै कतै सामाजिक सञ्जालमा देखिन्छ मैले यतिजनाको उद्धार गरेँ यतिजनाको डेथ बडी लिएर आएँ यस्तो भयो उस्तो भयो, यो बारेमा वास्तविकता के हो तपाईँलाई के लाग्छ?
2: अनि अब यसमा चाहिँ यो अलिकति अब हाँसो मजाको पनि कुराहरू छन् होइन। अब सब व्यवस्थापन भन्नेको कुरो तपाईँको चाहिँ कसैले बुझ्दै नबुझिकन त्यतिकै हच्चको भरमा चाहिँ त्यो सबलाई लिएर गएर चाहिँ एयरलाइन्समा हालेर नेपाल पठाउने भन्ने कुरो हुँदैन, त्यसका प्रक्रियाहरू छन् होइन। त्यो प्रक्रिया पुरा गर्दै गर्दाखेरि त्यसमा चाहिँ अब चाहिँ कुनै

0: कुराहरू जुन छन् नि, यो चाहिँ अलिकति अब चाहिँ व्यक्ति आफै चाहिँ प्रचार, आफ्नो प्रचार आफैले गरेको हो कि जस्तो पनि एउटा चाहिँ हो मलाई. होइन, म आफै नेपाली समाजको अध्यक्ष हुँदै गर्दाखेरि कोभिड 19 त्यो महामारीको बेलामा जति बेला चार्टर फ्लाइट भन्दा अरू फ्लाइटै थिएन, त्यो चार्टर फ्लाइटको बेलामा एउटै एयरलाइन्समा तपाईँहरूलाई चाहिँ एउटा चाहिँ सामान्य कुरा म एउटा जानकारी के गराउँछु भन्दाखेरि, एयरलाइन्समा एउटा एयरलाइन्सले एक एउटा फ्लाइटमा तपाईँको दुईवटा भन्दा डेथ बडी जान सक्दैन. त्यो पनि नेपाल एयरलाइन्सको कुरा गर्ने हो भने वाइड बडी मात्रै, या नारो बडीमा डेथ बडी नै जाँदैन, वाइड बडीमा दुईवटा सक्छ. हामीले रिक्वेस्ट गरेर त्यो कोभिड 19 महामारीको बेलामा यहाँ यति जानुभन्दा बरु चाहिँ खप्टेरै जाओस्, केही समस्या छैन भनेर हामीले एकै फ्लाइटमा चाहिँ चार चारवटा डेथ बडीसम्म पठाएछौँ. होइन, त्यो पठाउनलाई भनेको तपाईँको पहिला त यहाँको चाहिँ जुन हस्पिटलमा मृत्यु भएको छ त्यो हस्पिटलबाट चाहिँ त्यहाँको चाहिँ पत्र चाहियो, होइन, उहाँहरूको रिपोर्ट चाहियो, पुलिस इन्भल्भ हुन्छ, त्यहाँबाट चाहिँ क्लियरेन्स सर्टिफिकेट चाहियो, होइन, यहाँको चाहिँ डिपार्टमेन्ट अफ हेल्थ अथोरिटी, यो चाहिँ मिनिस्ट्री अफ हेल्थबाट चाहिँ इस्यु गरेको चाहिँ डेथ सर्टिफिकेट चाहियो, त्यो सबै प्रक्रिया हुन्छ. अब ऊ भिजिट भिसामा आएको छ भने त अन्य प्रक्रिया नगइकन हामी नेपाली दूतावासमा गएर चाहिँ उहाँको चाहिँ पासपोर्ट क्यान्सल गरेर चाहिँ अरू हामीले चाहिँ आर्थिक रकम जुटाएर चाहिँ नेपाल पठाउन सक्थ्यो, त्यो एउटा पाटो भयो. जो श्रमिक भिजामा आएर चाहिँ काम गरिरहेको छ उसले चाहिँ कम्पनी, जुन कम्पनीको भिजा लाएर बसेको छ त्यो कम्पनीको भिजा क्यान्सल गरेर त्यहाँबाट पाउनु पर्ने चाहिँ सर्भिस ग्रेजुटीदेखि लिएर गरेर सबै रकम जति जति बाँकी छ त्यो सबै लिएर गएर नेपाली दूतावास अबुधाबीलाई बुझाएछ, बल्ल अबुधाबी एम्बेसीले चाहिँ डेथ बडी नेपाल पठाउनलाई एनओसी जारी गर्छ. त्यो एनओसी जारी गरिसके पछाडि बल्ल हाम्रो यहाँको चाहिँ बडी प्याकिङदेखि लिएर गएर अन्य कुराहरू प्रक्रिया अगाडि बढेर नेपाल जाने हो. होइन, अब यसमा फेरि कस्तो छ भन्नुहोला भन्दाखेरि, हामीले अलिकति यो कुराहरू चाहिँ हामी नेपालीहरूले चाहिँ हाम्रा चाहिँ छरछिमेकीहरूलाई पनि एउटा जानकारी गराउनु पर्ने कुराहरू पाउन, मान्छे मरेर त गइसक्यो तर मरेर गइसके पछाडि त्यसबाट चाहिँ के आशा गर्ने भन्ने कुराहरू पनि हुन्छन्, तर हामीले पाउने सुविधा त हामीले लिनु पाउनु पर्यो नि. होइन, जस्तो श्रम गरेर आएको नेपाली श्रमिकको यहाँ मृत्यु भयो भने उसले त वैदेशिक रोजगार विभागबाट पाउनुपर्ने सुविधा, उसको परिवारले पाउनुपर्ने सुविधा, हामीले चाहिँ जीवन बिमा गरेर आएका छौँ त्यसबाट पाउनुपर्ने सुविधाका कुराहरू, ती सबै कुराहरूलाई चाहिँ अन्त्य नगर्दासम्म जो मान्छेले चाहिँ सब व्यवस्थापन गरि भनेको छ नि त्यसको चाहिँ कर्तव्य त पुरा हुँदैन जस्तो लाग्छ मलाई. होइन, त्यो सबलाई नेपालमा पुर्याएर सम्बन्धित परिवारको चाहिँ हातमा नबुझाउँदासम्म त्यो हुँदैन. र सामाजिक सञ्जालमा भने जस्तो सब व्यवस्थापन गर्नलाई त्यति गाह्रो पनि छैन र त्यति सजिलो पनि छैन. त्यति मात्रै एउटा अलिकति फरक के छ भन्दाखेरि, श्रमिक भिजामा आएको मान्छेहरूको चाहिँ मृत्यु हुँदाखेरि चाहिँ उहाँहरूको चाहिँ अलिकति एउटा दुईवटा प्रक्रिया अलिकति लामो हुँदाखेरि एक दुई दिन ढिलो पनि हुन सक्ने हुन्छ. होइन, र भिजिट भिसामा आएर चाहिँ मृत्यु भयो भने, मैले सुरुमै भने भिजिट भिसामा आइसके पछाडि नेपाल सरकारले हामी जवाफदेवी हुँदैनौँ भनेर भएको कारणले गर्दाखेरि चाहिँ त्यो केसहरूलाई चाहिँ अलिकति जटिलता हुन्छ. होइन, अब सामाजिक सञ्जालमा एका व्यक्तिहरूले अब त्यस्तै केसहरूलाई चाहिँ अलिकति चाहिँ हाइलाइट बनाएर चाहिँ आफू चर्चित हुने एउटा चाहिँ बाटो पनि खोज्या हो कि जस्तो नि लाग्छ. नर्मल्ली रूपमा त्यस्ता व्यक्तिहरू जो समस्यामा भएका छन् त्यस्ता व्यक्तिहरूको पनि सब व्यवस्थापन भएकै छ. नेपाली समाजले त्यस्ता व्यक्तिहरूको चाहिँ सब व्यवस्थापनलाई गर्नलाई पनि हामीले चाहिँ सहकार्य चाहिँ हाम्रो भूमिका अर्थात् नेपालमा परिवारहरूसँग चाहिँ समन्वय गरेर चाहिँ त्यो आर्थिक पाटोहरूलाई चाहिँ उहाँहरूबाट नै चाहिँ हामीले चाहिँ एउटा चाहिँ जुटाउने वातावरण बनाएर चाहिँ सब व्यवस्थापन गर्ने कामलाई चाहिँ हामीले गरिरहेका छौँ.
1: अब लगभग म अन्तिमतिर पनि आइसकेको छु. एकचोटि तपाईँले अघि नै भन्नुभएको श्रमिकको रूपमा यही छिरेर अहिले यो अवस्थासम्म आउँदाका तपाईँका कुनै त्यस्तो अप्ठ्यारो परिस्थिति होस् अथवा खुसी मिलेको बेला होस् संक्षिप्तमा भनिदिनु.
0: अनि मलाई त अब समग्रमा व्यक्तिगत रूपमा भन्नुपर्दाखेरि मलाई अहिलेसम्म असिलो कुनै पनि छैन. मलाई अब चाहिँ दिन प्रतिदिन म खुसी नै छु. होइन, मलाई हरेक
1: पनि कुनै त्यस्तो क्षण हुन्छ नि,
0: हरेक वर्ष होइन हरेक वर्षहरूमा म एकदम खुसी नै छु. र मलाई खुसीमाथिको खुसी भनेको चाहिँ मेरो जीवनकालमा अर्थात् युए बसाइको 18 वर्षको अवधिमा भन्नुपर्दाखेरि चाहिँ कोभिड 19 महामारीको बेलामा चाहिँ नै मेरो चाहिँ मैले युएमा जागिर गुमाएँ. र त्यही कोभिड 19 महामारीकै बेलामा म नेपाली समाजको अध्यक्ष पनि भएर काम गरिरहेको छु. त्यही बेलामा मैले यहाँ समस्यामा परेका श्रमिकहरूकोलाई चाहिँ सेवा पनि गर्नु परेको छ, ताकि म आफै चाहिँ अब चाहिँ एउटा चाहिँ जबलेस भएर पीडित म आफै पनि छु. तर म त्यो पीडालाई चाहिँ भित्र लुकाएर चाहिँ बाहिर चाहिँ सामाजिक काममा म अग्रसर भइरहेछु, नेतृत्व गरिरहेछु. र त्यही बेलामा चाहिँ मैले फेरि चाहिँ अर्को कम्पनीबाट चाहिँ मलाई जागिर आएर चाहिँ म चाहिँ एकदम चाहिँ सेफ पोजिसनमा पनि चाहिँ म कन्भर्ट हुन सक्ने नै मेरो चाहिँ अब चाहिँ महामारीको बेलामा महामारीले नै मलाई चाहिँ एउटा चाहिँ समस्यामा पुर्यायो भने त्यही महामारीले नै मलाई फेरि चाहिँ अपर्च्युनिटीमा चाहिँ परिणत गराएर चाहिँ अहिले यो स्थितिमा बोलियो स्थितिमा ल्याएर राखिदिएको छ. म त्यो नै क्षणलाई सम्झन चाहन्छु क्या सदैव.
1: अब लगभग अन्तिममा आइसकियो. मैले सोध्न

0: बिर्सिएको भुलेको र तपाईँलाई केही दर्शकबिनको लागि भन्न मन लागेको चिज केही छ भने कृपया भनिदिनु।
1: अब मैले धेरै लामो कुराहरू पनि गरेँ, हामीले जति कुरा गरे पनि अब हामी घुम्दै फिर्दै त्यही ठाउँमा आउनुभन्दा पनि युएमा आउने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जति पनि हुनुहुन्छ, सामान्य युएको चाहिँ रीतिरिवाज, धर्म, संस्कृति, यहाँका सामान्य कानुनहरू के छन् त्यो कुराहरूलाई बुझेर आउनुहोला। आइसके पछाडि केही समस्या पऱ्यो भने यहाँका नेपाली संस्थाहरू छन्, नेपाली दूतावास छ, सामाजिक व्यक्तित्वहरू छ, केही व्यक्तिहरूको त्यस्ता व्यक्तिहरूको चाहिँ सम्पर्क पनि नेपालबाट आउँदाखेरि लिएर आउने गर्नुहोला, ताकि समस्या पर्दाखेरि तत्काल चाहिँ हामीले चाहिँ उहाँहरूसँग सम्पर्क गरेर केही सल्लाह सुझाव लिन सक्नुहुन्छ तपाईँहरूले, एउटा कुरो त्यो छ। अर्को कुरो, अब सामाजिक सञ्जालमा आएका कुराहरूलाई मात्रै चाहिँ तपाईँहरूले चाहिँ विश्वास गरेर चाहिँ युएई नछिर्नु हुन म अनुरोध गर्दछु, र त्यो सामाजिक सञ्जालमा आएका कुराहरूलाई पनि आफ्ना नजिकका साथीभाइहरूसँग सरसल्लाह गरेर, अर्थात् आफ्ना छिमेकी कोही युएमा हुने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूसँग चाहिँ आपसी समन्वय गरेर चाहिँ उहाँहरूको पनि अब चाहिँ सल्लाह सुझाव लिएर मात्रै युए प्रस्थान गर्नुहोला भिजिट भिसाको हकमा। यदि तपाईँ वर्किङ भिजाको लगाएर आउनुहुन्छ भने चाहिँ सामान्य रूपमा चाहिँ तपाईँले चाहिँ एउटा कुन क्षेत्रमा आफू काम गर्न जाँदै हुनुहुन्छ त्यो क्षेत्रको त्यो विषयवस्तुको चाहिँ सामान्य जानकारी चाहिँ सामान्य ज्ञान लिएर चाहिँ आउनु हुन अनुरोध गर्छु। धन्यवाद,
0: धेरै धेरै धन्यवाद, समय दिनुभयो,
1: धन्यवाद यहाँलाई पनि,
0: यहाँको दिन सुखद सुख,
1: धन्यवाद सम्पूर्ण टिमलाई।
0: आदरणीय दर्शकवृन्द, तपाईँहरू हेर्दै हुनुहुन्थ्यो आँधी खोला अनलाइन युट्युब च्यानल र कर्मथलो फेसबुक पेजको संयुक्त प्रस्तुति कार्यक्रम जीवन दर्पण। हाम्रो कार्यक्रम समाप्त भइसकेको छ, म लगायत सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्, नमस्ते।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आँधीखोला अनलाइन .com/ आँधीखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

0: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोलाअनलाइन.com। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोलाअनलाइन.com।
1: दासढुङ्गा

कविता, यदि सक्छु भने मलाई बिर्सने प्रयास गर, सायद मैले यसो भन्दा तिम्रो मन दुख्छ होला, मेरो पनि त मन हो, सम्झ त, कुनै दिन तिमीले पनि मलाई यस्तै भनेकी थियो।

न त मन मागे न त धन, मागेको मन पनि अरूसँग भाग लागेछ। म भाग लगाएको मायामा खुसी हुन सकिन। आजबाट नयाँ जीवनको सुरुवात गर्दैछु।

0: गाउँभरि हल्ला चलिसक्यो हाम्रो बारेमा। अब मेरो बारेमा के गर्नुपर्छ त्यो आफै सोच्नु है।
1: म छु त, किन टेन्सन गरे कि?
2: लाग्यो मैले त हिँडेको।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

0: ओइ साइली, सुन्न, पटौली त पुगेर आयो, तर घर पुग्न अझै 3-4 दिनको बाटो छ। सबै साथीहरूले पनि छोडेर गइसके। मलाई त कस्तो डर पो लागिरहेको छ त।
1: के माइले, यत्रो वनको बाटो, डर त मलाई पनि लागिरहेको छ नि। त्यही पनि कोही आउँछ कि? एकछिन बाटो हेरौँ न है।
2: दाजै, बगा लगाएर गएका छन् क्या हो? हजुरी पर्नला क्यारियो
3: क्यारियो र अब जाने गइसके। अब एउटा राम्रै छुट्टी भेट्थ्यो त, बाटोमा सँगै हिँड्ने हुन्थ्यो।
2: ल न, पाइलाल छिटो चालौँ।
3: लौ चालौँ, चालौँ, चालौँ।

0: गएको है।
1: ओ बाबा ल ल हामी यताबाट जान्छ, हामी जानेबाट आएको ल, फेरि फेरि भेटौँला है।
2: ल ल राम्रोसँग जाऊ तिमीहरू पनि।
1: ल ल
3: तिम्रो घर कता नि?
0: नेपाली गाउँमा देख्नुभयो त्यही।
3: रात अझै बाँकी छ, एक किसिम बसिकन कि कुराकानी गरौँ न।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

0: किचरी अभागिनी, ताउलोबाट त उम्क्यो नानी तर फुङ्ग्रोमा पर्ने भयो। हे भगवान, तिमी छौ भने यिनलाई यो फुङ्ग्रोबाट पनि उम्काइदेऊ है।
1: आदरणीय श्रोता महानुभावहरू नमस्कार, यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

मलाई बस्नै मन छैन त्यो देशमा, सिरियसली भने हो मैले। देशको माया लाएर मात्रै भएर न रोजगार छ, न राम्रो शिक्षा छ, न राम्रो स्वास्थ्य छ, न नियम छ, न नीति छ, न कानुन छ। साथीहरू सबै विदेश गइसके, म एक्लै के गर्नु? यहाँ फ्युचर सेक्युर नै छैन। तिमी बस्नु छैन यस्तो जाबो देशमा।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com बाट आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com।

यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोलाअनलाइन.com। आदरणीय श्रोता महानुभावहरू नमस्कार, यति बेला तपाईँ आदिखोलाअनलाइन.com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

0: हेलो
1: कान्छा बा,
2: अँ भन साइला।
1: ल हामी
0: हिजो बेलुका काठमाडौँबाट बागलुङ आइपुग्यौँ के रे।
2: अँ
0: अब घर आउँदा रात पर्ला हिँड्न लाग यहाँबाट। घाटमा त भोलि बिहान जान्छ होला।
2: त्यही त होला।
3: अब रातभरि कुरेर बस्नु पर्यो, त्यसो भए म यसो छरछिमेकमा खबर गर्छु। अनि किन आइज त त्यस्तो भएको, केही बुझिस?
1: खै राति राम्रै सुतेको,
0: बिहान काममा जाने बेलामा त परान थिएन भन्छन् गरेर जाएको साथीहरूले, केही बुझ्नै सकिएन। ल त यहाँहरू कुरा गरौँला। खै भाउजूलाई दिन त
3: रुँदा रुँदै थाकिछन् कि बोलिन् र खै
0: भाउजू।
1: हेलो भाउजू,
4: भन्नु बाबु।
1: ल हामी हिँडौँ है यहाँबाट।

0: गीत आफ्नै शब्द मेलोडी आफ्नै. आज यति मान्छे नै गीत चाहिँ लिएर आउनु भयो.
1: शान्तिजी, आफ्नो आफन्तहरू मर्दाखेरि चाहिँ परिवार कानेरहरू हुन्छ नि, सास तानेर भाका हालेर के थोरै अड्काएर गाउने होइन.

0: शान्ति जी
1: हजुर
0: मैले के भिडियोमा के बनाएको छु भने नि कन्सेप्ट सबै मान्छे निदाइसक्छ होइन अनि बा आमा र श्रीमती मात्र निदाउँदैन अनि श्रीमतीले चाहिँ त्यो सबलाई लास्टलाई काठमा लिएर हुन्छ क्या तर ऊ रुदा रुदा रुदा रुदा थाकिसकेका हुन्छ उसको स्वर पनि आउँदैन आवाज पनि आउँदैन आँसु पनि आउँदैन होइन एकदम हैरान हुन्छ क्या त्यो टाइपको त्यो फिल्डमा एउटा एकदमै टाइट एकदमै चाहिँ सुक्खा आवाज एकदम थाकेको बोल एकदम हुन्छ नि भित्र हराएको टाइपको एउटा ट्राई गरौँ है
1: एक
0: टुक्का मात्रै ल

0: परफेक्ट
1: दाजु सुताउँला यो अन्तिम टुक्रा हो नि दाजु
2: पछिल्लोमा चाहिँ यस्तो दुःख छ पानी खुवाउन पाइनँ भने अलिकति पानी खुवाउन पाइनँ यस्तै पछाडि अहिले चाहिँ मुकुट गरेन यस्तो भएर अनि सती जाम भन्यो भन्ने बेला चाहिँ यस्तो बिस्तारै बिस्तारै पेटमा हो पेटमा हो होइन यो निर्देशहरू त्यहाँ छ पेटमा गएर अनि अर्कोमा चाहिँ त्यही लास्ट कुरोमा चाहिँ बिस्तारै मेरो हातले चाहिँ छैन जस्तो यसलाई संसार देखाएपछि तिमीलाई भेट्न आउँछु बिस्तारै लास्टको चाहिँ
3: रेडी ओके okay.

यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आँधी खोला अनलाइन .com। आदरणीय श्रोता महानुभावहरू नमस्कार, यति बेला तपाईँ आँधी खोला अनलाइन .com बाट आँधी खोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आँधी खोला अनलाइन .com।

0: जाऊँ?
1: जाम।
2: पोखरा नाटक घरमा यहाँहरू सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com बाट आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com बाट आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com बाट आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

0: किन टोलाएकी जुना?
1: मलाई जिन्दगीले कहाँ पुर्याउँदैछ? ती एक्ली आमा, जन्मेको घर, आज साह्रै सम्झना आयो। म त सम्झिन्छु नि, तर उनीहरू मलाई छिचिर तुतु गर्छ।
0: नरौ जुना, आमाको निम्ति आफ्नो सन्तान जस्तो भए पनि उत्तिकै प्यारो हुन्छ।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

0: ल्याउ माझी दाई, अब मैले बोक्छु।
1: खोलाको तिरै तिरको बाटो बाबुले पो कसरी सक्नु होला र बाबु, साह्रै गर्मी रहेछ। तै पनि लिनुहोस् न त, बोक्नुहुन्छ भने एकैछिन
0: ल यता।

0: बाटो अझै कति बाँकी छ माझी दाई, घाटे वैद्य कहाँ पुग्न?
1: आउनै लाग्यो बाबु। अब ऊ त्यो मधुरो टुकी बनेको पाटी देखियो नि, त्यही त हो नि
0: झमाझमिक्कै साँझ पर्यो।

0: आइयो।
1: हामी हौ नदीमा डुबेको मान्छे लिएर आएका।
2: को
0: हो?
1: लौ वैद्यबा, यसलाई जसरी नै बचाउनु पर्यो।
0: तिनको पिठो बाँकी रहेछ भने तिरै पर्दैन बाबु।

0: भोलि बिहानसम्म त वारपार होला कि
1: बाबु उता नाउ ठेगानमा लाउनु पर्छ, यहाँलाई तपाईँ हुनुभयो, खबर बुझ्नमा भोलि बिहानै आउला, अहिलेलाई जाउँ कि?
2: हुन्छ त नि माझी दाई, जानुहोस् तपाईँ।
3: आदरणीय श्रोता महानुभावहरू नमस्कार, यति बेला तपाईँ आँधीखोला अनलाइन .com/ आँधीखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आँधीखोला अनलाइन .com। आदरणीय श्रोता महानुभावहरू नमस्कार, यति बेला तपाईँ आँधीखोला अनलाइन .com/ आँधीखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आँधीखोला अनलाइन .com। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आँधीखोला अनलाइन .com।

0: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आधीखोला अनलाइन .com।
1: अन्जु, मैले धेरै गल्ती गरेछु, मलाई माफ गर।
2: अमृत, समय र ज्वारलाई कसैले रोक्न सक्दैन। अब अति ढिला भइसक्यो। माया त म तिमीलाई नै गर्छु, तर अब बिहे सम्भव।

0: कति बेर कुरेगा? तिमीलाई थाहा छ म 3 घन्टा देखि कुरेर
1: के भयो त? मैले तिमीलाई भेट्न मलाई होइन, तिमीलाई मलाई भेट्न बोलाएको, फेरि म कति बिजी छु तिमीलाई थाहा छैन?
0: अमृत, इट्स रियली हार्ड टु एनीवे।

0: आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।
1: आदरणीय दर्शकबिन नमस्कार। आदिखोला अनलाइन युट्युब च्यानल र कर्मथलो फेसबुक पेजको संयुक्त प्रस्तुति कार्यक्रम जीवन दर्पणमा यहाँहरूलाई हार्दिक स्वागत छ। दर्शकवृन्द, हामीले यो कार्यक्रम मातृभूमिदेखि सात समुद्र पारी दुवैबाट सञ्चालन गर्ने गरेका छौँ। यस कार्यक्रममा सामान्य श्रमिक भिसामा आएर काम गर्ने श्रमजीवी दाजुभाइ दिदीबहिनीहरूकादेखि लिएर सामाजिक सेवामा काम गरिसकेका, आफ्ना व्यापार उद्योग सबै गरिसक्नुभएका मूर्धन्य व्यक्तित्वहरूसम्मको आवाज बुलन्द गर्ने कार्यक्रम जीवन दर्पण हामीले आगामी दिनहरूमा सबैसँग अन्तर्वार्ता लिएर अगाडि जानेछौँ। हाम्रो कार्यक्रम हेर्नुहोला, लाइक गर्नुहोला, हामीलाई त्यहाँ सुझाव दिन सक्नुहुनेछ। तपाईँहरूको सुझावलाई हामीले आत्मसात गरेर अगाडि बढ्नेछौँ भन्दै आज मैले यस्ता अतिथि निम्त्याएको छु जहाँ हुनुहुन्छ नेपाली समाज युएका निवर्तमान अध्यक्ष, वर्तमान प्रमुख सल्लाहकार, साथै अहिले पछिल्लो समयमा बिजनेस पनि दुबईमा गर्नुभएको छ। सम्पूर्ण कुराहरू म उहाँसँग पछि प्रश्नमा उठाउनेछु, तपाईँहरूलाई जानकारी दिनेछु भन्दै म आजका हाम्रा अतिथि उहाँलाई स्वागत गर्न चाहन्छु। उहाँ हुनुहुन्छ नेपाली समाज युएका प्रमुख सल्लाहकार, निवर्तमान अध्यक्ष गोविन्द ढकाल। दर्शकवृन्द, म उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ सर।
2: धन्यवाद कार्यक्रम सञ्चालकज्यू।
1: सन्चै हुनुहुन्छ?
2: हजुर, आराम छु।
1: के छ हिजोआजको अवस्था, कस्तो छ?
2: यो मेरो व्यक्तिगत रूपमा त म राम्रै छु, ठिकै छ। सामाजिक हिसाबले भन्नुपर्दाखेरि पनि अब युएको माहौल सामान्य नै देखिरहेको छु, होइन? अब कता कति मिडियाहरूमा त अलिकति तलमाथिका कुराहरू आइरहेछन्, समग्रमा राम्रै छ।
1: हजुर, यो बारेमा म फेरि तपाईँलाई पछि पनि प्रश्न उठाउनेछु। खासमा भन्नुपर्दा तपाईँ युए आउनु भएको चाहिँ कति भयो?
2: म 2006 आएको।
1: 2006 भनेपछि 18 वर्ष?
2: 18 वर्ष भयो।
1: अनि युए आउनु भएको 18 वर्ष भइसकेछ। तपाईँ आउने बेलामा त सायद यहाँ त्यति नेपालीहरू हुनु पनि हुनुहुन्थेन होला, कम हुनुहुन्थ्यो। कसरी आउनुभयो, कुन बाटोबाट आउनुभयो, तपाईँका त्यति बेलाका अनुभवहरू सुनौँ न एकचोटि।
3: म 2006 फेब्रुअरी महिना थियो, नेपालबाट म दिल्लीबाट कराची हुँदै म दुबईको युएको साझा एयरपोर्टमा ल्यान्ड भएर म आएँ। र त्यति बेला म आउने बित्तिकै चाहिँ अरबटेक भन्ने युएको प्रतिष्ठित कम्पनी थियो,
2: त्यसमा चाहिँ र सामान्य प्लम्बर जस्तैको हिसाबमा चाहिँ म काम गर्नलाई चाहिँ छिरेको थिएँ। पछि त्यहीँभित्र काम गर्दै गर्दै गर्दाखेरि चाहिँ म 2016 त्यो कम्पनीबाट बिदा भएर निक्लिँदाखेरि म एउटा चाहिँ एडमिन अफिसर भएर चाहिँ त्यो कम्पनीबाट बिदा भएँ। त्यस पछाडि लगत्तै म अर्को एउटा अलखराफी भन्ने कुवेती कम्पनी, इन्टरनेसनल कम्पनीमा जोइन भएँ। त्यहाँ म पर्चेजिङ इन्जिनियर पुगेँ र अहिले चाहिँ अब म एउटा धमाक प्रोपर्टी जुन विश्वको चिर परिचित कम्पनी छ त्यसमा चाहिँ म प्रोजेक्ट कमर्सियल इन्चार्जको रूपमा चाहिँ काम गरिरहेको छु। मेरो जबको सिलसिला चाहिँ त्यसरी बढेको छ।
1: कति सालमा जानुभयो भन्नुभयो त्यो कम्पनीमा?
2: म दमाकमा चाहिँ 2020 यो कोरोना पछाडि अलिक चाहिँ त्यता जोइन भएँ। र अब नेपालीहरूको स्थिति 2006 2024 चाहिँ अलिकति यसलाई ब्याकग्राउन्डमा जाँदाखेरि 2006 म युएमा आउँदै गर्दाखेरि नेपाली भेट्न पनि बडो मुस्किल थियो। कोही नेपाली भेटियो भने चाहिँ अब चाहिँ एकदम चाहिँ हामी बच्चा बच्चीमा चाहिँ मामा हेर गए जस्तो,
1: होइन?
2: अब चाहिँ माओली जाँदाखेरि चाहिँ माओली मामा नै भेट्या जस्तो चाहिँ एकदम नजिकको चाहिँ मान्छे भेट्या जस्तो हुन्थ्यो। अब अहिले त अब त्यो सङ्ख्या बढेर चाहिँ अब चाहिँ कयौँ गुणा माथि पुगेको छ। अहिले त गल्ली गल्ली जहाँ काम गर्ने ठाउँ जताततै नेपाली हुन्छ। अब पहिलाको र अहिलेको महत्त्व अलिकति फरक छ, होइन, माहौल। र तर 2006 तपाईँको 2008-09 को हेर्ने हो भने चाहिँ नेपालीको चाहिँ स्थान र यहाँका कम्पनीहरूले नेपालीलाई गर्ने व्यवहार, इज्जत, सम्मानका कुराहरू जुन छ त्यति बेलाको र अहिलेको चाहिँ जुन परिस्थिति छ यो चाहिँ एकदम फरक परिवेश भइसकेको छ।
1: हजुर,
2: अब यो पहिला चाहिँ हामीले जुन स्थान पाइन्थ्यो, जुन इज्जत मान प्रतिष्ठा थियो नेपालीहरूको लागि, तर अहिले त्यो चाहिँ अलिकति खस्किँदै चाहिँ गएको छ।
1: त्यसको कारण चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
2: अब यसमा दुई तिनवटा कारणहरू छ। एउटा त अलिकति अहिले पछिल्लो स्थितिमा आउने हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू अलिकति पढाइ लेखेका त हुनुहुन्छ, तर पढाइ लेखेका भए पनि काममा त्यति लगनशील नभइदिने, उश्रृङ्खल कार्यमा चाहिँ अलिकति बढी जोडबल गर्ने ले गर्दाखेरि पनि अलिकति उहाँहरूलाई चाहिँ अब चाहिँ त्यो काममा चाहिँ त्यति स्थान नदिएको जस्तो देखिन्छ। अर्को नेपालीहरूको चाहिँ जहाँ जाँदाखेरि पनि सुनिने भनेको चाहिँ नेपालीले काम त गर्छ तर रातभरि चाहिँ मदिरा पिउँछ अनि भोलिपल्ट गनाउँदै खुट्टा लरबराउँदै आउँछ, त्यसले के काम गर्छ र भन्ने जस्तोले गर्दाखेरि पनि अलिकति
1: साग गिरेको
2: अब चाहिँ मैले चाहिँ अनुभूति गरिरहेछु।
1: हजुर, यसो भन्दै गर्दाखेरि तपाईँले नेपालबाट जसरी आउनुहुन्छ दाजुभाइ दिदीबहिनीहरू, उहाँलाई के सुझाव दिन चाहनुहुन्छ, कस्तो हिसाबले आउनुपर्छ भन्न चाहनुहुन्छ?
2: अब यसमा चाहिँ दुईवटा कुरा छ। एउटा कुरा त हाम्रो नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपाली दाजुभाइ दिदीबहिनीहरू जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ कम्तीमा पनि 3 महिना अभिमुखीकरण चाहिँ तालिम लिएर जानुपर्छ। त्यो चाहिँ नेपाल सरकारबाट सम्बन्धन प्राप्त निकायबाट चाहिँ तालिम लिएको हुनुपर्छ भनेर एउटा चाहिँ कानुनमा बनाएको छ। तर जो व्यक्तिहरू यहाँ हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो एउटा कागजको होस्टो त लिनुहुन्छ तर व्यवहारमा त्यो तालिमतिर अग्रसर चाहिँ हुनुहुन्न। त्यो हुँदाखेरि चाहिँ उहाँहरू आउँदै गर्दाखेरि यहाँका भाषादेखि लिएर गएर यहाँ ती नीति नियमका कुराहरू पनि उहाँहरू अनभिज्ञ हुनुहुन्छ एउटा। र त्यो न्यूनीकरण गर्नलाई चाहिँ म के भन्छु भन्दाखेरि सरकारले के भनेको छ, सरकारले कस्तो कानुन बनाएको छ भन्दा पनि हामी विदेश आउन लागेको मान्छेहरूले चाहिँ आउनुभन्दा पहिला हामी जुन देश जान लागेका छौँ त्यो देशका सामान्य नियम कानुनका कुराहरू बुझेर त्यहाँका रीतिरिवाज धर्म संस्कृतिहरू बुझेर आइयो भने कम्तीमा पनि त्यो एउटा समस्या चाहिँ अलिकति कम गर्न सकिन्छ, एउटा त्यो छ। र अर्को कुरो के छ भन्दाखेरि अब अहिले 21औं शताब्दीको जमाना छ होइन, अब हामी मैले भनिहालेँ म 2006 युए आउँदाखेरिको नेपाली र अहिले 2024 युए आउने नेपालीहरूमा शिक्षाकै हिसाबमा वर्गीकरण गर्ने हो भने पनि धेरै फरक छ। त्यो हुँदाखेरि अहिले आउने हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जति पनि हुनुहुन्छ उहाँहरूले चाहिँ अलिकति चाहिँ प्राविधिक शिक्षामा बढी जोड दिएर चाहिँ त्यो क्षेत्र समेटेर चाहिँ आउनुभयो भने जुन हामीले पाउनुपर्ने स्थान इज्जत सम्मान जुन छ नि त्यो पाइन्छ भन्ने चाहिँ अझै पनि म चाहिँ कन्फिडेन्स छु युएको हकमा चाहिँ।
1: तपाईँको कुरा सुन्दै गर्दा अनि बाहिर सामाजिक सञ्जालहरूमा यताउता देख्दाखेरि धेरैजसो नेपालीहरू यहाँ आएर अप्ठ्यारोमा पर्नुको कारण सामान्य यहाँको नियम कानुन गतिविधि नबुझेर हो भन्ने सुन्थे, तपाईँले कुरा गर्दा पनि त्यस्तै माने, यो बारेमा अझै थप के भन्न चाहनुहुन्छ?
2: यसमा एउटा यो सामान्य रूपमा त अब जुन बाहिर सामाजिक सञ्जालमा देखिने अर्थात् मैले भर्खरै भनेका कुराहरू यो दुर्वसत्य कुरा नै होइन, हामी जुन देशमा जाँदैछौँ त्यो देशको नियम कानुन बुझिएन भने हामीले दुःख पाउँछौँ, समस्यामा पर्छौँ, त्यो कसैले रोक्न सक्दैन। र अर्को कुरो चाहिँ के छ भन्नु होला भन्दाखेरि अलिकति नेपालीहरूको चाहिँ यहाँ अहिले समस्याहरू बढ्दै गरे

0: गर अन्य कुराहरू, अब यी कुराहरूलाई त यहाँको कानुनले चाहिँ वर्जित गरेको छ होइन। त्यतापट्टि लगाइसके पछाडि उहाँहरू अहिले कि त जेलको चाहिँ बास बस्नु परेको छ, कि त चाहिँ अब म त यता फसिहालेँ, अब कतै केही गरेर म जोगिनु छ भनेर उहाँ लुकी लुकी बस्नु भएको छ, या त उहाँहरू चाहिँ के हुन्छ भन्दाखेरि अब जे गर्छ गर्छ, म चाहिँ अब चाहिँ आत्मसमर्पण गरेँ, मलाई बरु डिपोर्ट गरे नि गरोस्, जेसुकै गरोस्, मैले चाहिँ छोड्दिएँ भनेर हात उठाउनु पर्ने स्थितिमा चाहिँ पुग्नु भएको छ भन्दाखेरि, यो चाहिँ एउटा त नियम कानुन नबुझ्दाखेरि चाहिँ पर्ने समस्याहरू भनेका चाहिँ त्यो मान्छेले काम गर्दै जाँदाखेरि जान्ने मान्छेले गर्दाखेरि पनि गल्ती हुन्छ भन्ने पाटोमा जान सकिन्छ, तर यहाँको कानुनले वर्जित गरेका कुराहरूमा चाहिँ त्यो गतिविधिहरूमा संलग्न हुनेलाई त उही राम राम भन्ने हो, कहाँ थाप्न त सकिएन।
1: तपाईँ धेरै मञ्चहरूमा पनि मैले देखिराख्थेँ, सामाजिक कार्यहरू पनि धेरै गर्नुहुन्थ्यो, सामाजिक कार्य गर्दै गर्दाको अवस्थामा तपाईँलाई कस्तो अनुभूति हुन्थ्यो, जस्तै नेपालीले नबुझेर गल्ती गर्यो या बुझेर गल्ती गरेर त्यो अप्ठ्यारोमा पुगेको छ भन्ने तपाईँले कस्तो पाउनुभयो?
0: यसमा चाहिँ अब तपाईँले मलाई मञ्चको कुराहरू गर्नुभयो, सामाजिक कामहरूको कुरा गर्नुभयो, म चाहिँ 2006 युएमा छिरे पनि यो सामाजिक सङ्घ संस्थाहरूमा चाहिँ 2012 पछाडि मात्रै म जोडिएको थिएँ। 2012 अगाडि चाहिँ म यस्तै तपाईँहरू जस्तै मिडिया कर्मीकै रूपमा चाहिँ म केही मिडियाहरूमा लेख्ने काम पनि गर्थेँ। 2012 पछाडि चाहिँ म अलिकति जोडिँदै गइसके पछाडि म एउटा गोर्खा जिल्लावासी भएको कारणले गर्दाखेरि त्यति बेला एउटा गोर्खा समाजको चाहिँ स्थापना हामीले गरियो, त्यस पछाडि म नेपाल विश्व सहयोग सङ्घको अध्यक्ष पनि भएँ होइन, जुन अन्तर्राष्ट्रिय अर्गनाइजेसन थियो। त्यो हुँदै गर्दाखेरि मैले नेपाली समाज युएई, जो युएईमा नेपालीहरूको सबैभन्दा पुरानो संस्था छ, अघि अब तपाईँले पनि भन्नुभयो प्रमुख सल्लाहकार भनेर, अहिले म प्रमुख सल्लाहकार आफ्नै त्यही आफैले नेतृत्व गरेको संस्था भन्नु पर्यो, त्यो संस्थामा म चाहिँ एउटा सामाजिक कामको लागि चाहिँ आबद्ध हुँदै गर्दाखेरि 2019 सेप्टेम्बरमा चाहिँ म नेपाली समाज युएईको अध्यक्ष भएँ र 2020 चाहिँ तपाईँको चाहिँ यो कोरोना महामारीको बेलामा चाहिँ म आफू अध्यक्ष भइसके पछाडि त्यही संस्थामा काम गरिरहेको छु, र युएईको सबैभन्दा पुरानो संस्था, सबैहरूको माउ संस्था, साझा संस्था भनेर हामीले चाहिँ जुन अभियान चलाइरहेछौँ, युएईमा महामारी, यो विश्वको महामारी आयो, युएई मात्रै होइन होइन, त्यति बेला चाहिँ म आफू फिल्डमा स्वयं खट्दाखेरिका केही अनुभवहरू, जुनले चाहिँ हाम्रो नेपालीहरूको चाहिँ स्थिति कस्तो रहेछ, नेपालीहरू कस्ता कस्ता समस्यामा फस्दा रहेछन् भन्नेको चाहिँ अलिकति ग्राउन्ड लेभलबाट चाहिँ हामीले चाहिँ एउटा जान्ने मौका त्यति बेला पाइयो। राहत बाँड्दै जाँदाखेरि कतिपय बेलामा त अब राहत दिन पनि आफैलाई लाज लाग्ने स्थिति पनि देखियो होइन, कतिपय ठाउँमा चाहिँ तपाईँको चाहिँ एकदम त्यो उहाँहरूले नमागे पनि हाम्रो अन्तरात्माले नै लिएर गएर चाहिँ राहत दिनुपर्छ भन्नेसम्म स्थितिहरू थिए। अब कोरोना महामारीको बेलाको त वर्णन गर्यो भने लामो हुन्छ, त्यतापट्टि हामी नजाउँ, तर एउटा कुरो चाहिँ कस्तो भन्दाखेरि नेपालीहरूले कसरी चाहिँ दुःख पाउँदा रहेछन्, हाम्रो यहाँ अहिले बढी दुःख पाउने नेपालीहरू भनेको चाहिँ भिजी भिसामा आएका नेपालीहरू नै बढी छन् मार्केटमा, अहिले बजारमा जसले जति जे जे भनेर चाहिँ कुरा गरे पनि तपाईँको भिजिट भिसामा आएका नेपालीहरूले दुःख पाइरहेछन्। उहाँहरूको के छ भन्नुहोला भन्दाखेरि, जस्तै एउटा चाहिँ श्रमिकको एउटा इम्प्लोइमेन्ट भिजा लाएर नेपालबाट आएको मान्छेलाई त समस्या पर्दाखेरि सहयोग गर्ने नेपाल सरकारको कानुनले पनि सहयोग गर्छ, दूतावास छ, त्यही माथि उहाँले चाहिँ श्रम गरेर आउनु भएको छ, विदेशी रोजगार बोर्ड छ, होइन विभिन्न निकायहरू छन्, यहाँ जुन कम्पनीको भिजा लगाएर आएको छ त्यो कम्पनी स्वयं चाहिँ त्यसको जिम्मेवार हुन्छ भने पछाडि भिजिट भिसामा आउने मान्छेहरूको चाहिँ जिम्मेवारी व्यक्ति कोही पनि छैन, जिम्मेवारी निकाय कोही पनि छैन, नेपाल सरकारले पनि भिजिट भिसामा विदेशमा गएर चाहिँ अल्पत्र परेका, समस्यामा परेका नेपालीहरूलाई उद्धार गर्न हामी सक्दैनौँ भनेर हात उठाएको छ भन्दाखेरि, अहिले मार्केटमा बजारमा अलिकति धेरै समस्या भनेको चाहिँ भिजिट भिसामा आएका नेपालीहरू छन्, र उहाँहरूको चाहिँ समस्या समाधान नहुने नगर्ने निकायहरू कतै पनि चाहिँ गुहार्ने ठाउँ नभइसके पछाडि चाहिँ अझै त्यही भिजिट भिसामै आएका व्यक्तिहरू चाहिँ यो मदिरापान होइन ड्रग्सका केसहरूदेखि लिएर ती गतिविधिहरूमा संलग्न गरेर चाहिँ त्यही व्यक्तिहरू नै अहिले चाहिँ यहाँका विभिन्न जेलहरूमा अथवा होइन त्यो समस्यामा चाहिँ बढी देखिन्छन्।
1: हजुर, नेपाली समाजको अध्यक्ष भइसकेर अहिले प्रमुख सल्लाहकार हुनुहुन्छ तपाईँ।

0: जस्तै अप्ठ्यारोमा परेर हस्पिटलमा ठुलो रकम तिर्न पर्ने दाजुभाइ दिदीबहिनीहरूलाई पनि उद्धार गरेर नेपाली समाजले पठाएको भन्ने कुरा सामाजिक सञ्जालमा मैले धेरैचोटि देखेको थिएँ। जस्तै त्यसमा भिजिटमा आएर पर्नेहरूलाई पनि सहयोग गर्न सकिने हो या अघि तपाईँले भन्नुभएको कुनै निकायले हेरेको यो बारेमा पनि प्रश्न पार्नु।
1: अनि यसमा चाहिँ अब हामीले नेपाली समाजले चाहिँ विभिन्न हस्पिटलहरूमा चाहिँ उपचार गर्दै गरिरहनुभएका र आर्थिक अभावका कारण उहाँहरू नेपाल जान नसक्नुभएका दाजुभाइ दिदीबहिनीहरू जो पनि हुनुहुन्छ नेपालीहरू, उहाँहरूलाई चाहिँ हामीले सम्बन्धित हस्पिटल र त्यो सँगसँगै हामीले दूतावासलाई पनि त्यसमा इन्भल्भ गराएर चाहिँ त्यो समस्या समाधान गर्नतिर हामीले चाहिँ पहल गरेका हौँ। कतिपय हस्पिटलहरूले चाहिँ हामीले गरेको अनुरोधलाई नै चाहिँ स्वीकार गरेर उहाँहरूले चाहिँ त्यहाँ हस्पिटलमा उठेका बिलहरूलाई मिना गरेर चाहिँ हामीले नेपाल पठाउन सफल भएका छौँ भने कतिपय ठाउँहरूमा चाहिँ हामीले त्यो प्रक्रिया प्रोटोकल पुर्याउँदै जाँदाखेरि यहाँका चाहिँ केही च्यारिटी फन्डहरूमा समेत चाहिँ एप्रोच गर्नुपर्ने हुन्छ। त्यो एप्रोच गर्नलाई चाहिँ हाम्रो सामर्थ्य नहुँदाखेरि चाहिँ हामीले दूतावास अर्थात् त्यही सम्बन्धित हस्पिटलको व्यवस्थापनलाई नै त्यो ठाउँमा गएर चाहिँ तपाईँहरूले एप्रोच गरिदिनु पर्यो र हामीले चाहिँ के सहयोग गर्नुपर्छ हामी त्यो सहयोग गर्न तयार छौँ भन्ने हिसाबले हामीले एउटा त्यो पाटो जान्छौँ। त्यो पाटो जाँदाखेरि चाहिँ हामीले त्यसमा चाहिँ भिजिट भिसामा आएको अर्थात् वर्किङ भिजामा आएको भन्ने कुरा छैन, हामीले जति सक्छौँ त्यो छ। र एउटा कुरो के छ भन्नु होला भन्दाखेरि जस्तो मैले अघि नै भने जति भिजिट भिसामा आएका मान्छेहरूलाई चाहिँ उद्धार गर्न गाह्रो छ त्योभन्दा कयौँ गुणा सजिलो चाहिँ इम्प्लोइमेन्ट भिजामा आएका नेपालीहरूलाई उद्धार गर्नलाई चाहिँ सजिलो छ। किनभने विभिन्न निकायहरूमा कुरा गर्दै गर्दाखेरि त्यो कुरा खाने तथा त्यो सुनिने अर्थात् भोलि कसैले चाहिँ त्यो कुरा नसुनिदिँदाखेरि त्यसलाई चाहिँ कानुनी रूपमा चाहिँ हामी अगाडि बढ्नलाई पनि पछि नपर्दाखेरि हामी कानुनी रूपमा अगाडि बढ्दाखेरि पनि हामी नै विजयी हुने जस्तो जुन ठाउँ हुन्छ नि त्यस्ता ठाउँहरूमा चाहिँ त्यो सम्बन्धित निकायले चाहिँ यो ठाउँमा हामी तल परिन्छ भनेर उहाँहरूले चाहिँ मेयोरीपूर्ण चाहिँ ढङ्गले काम गर्नुहुन्छ। जस्तो हाम्रो हामीले हस्पिटलहरूमा चाहिँ नर्मल्ली कस्तो भन्नु होला भन्दाखेरि यहाँ हस्पिटल एउटा सरकारी हस्पिटल एउटा प्राइभेट हस्पिटल दुई प्रकारका हस्पिटल मध्येमा एउटा सरकारी हस्पिटलमा गएर उपचार गराइरहेको छ भने त त्यस्ता व्यक्तिहरूलाई चाहिँ त्यहाँबाट चाहिँ नेपाल पठाउनको लागि चाहिँ त्यति धेरै ठुलो सङ्घर्ष गर्नु पर्दैन र किनभने त्यो हस्पिटलमै एउटा चाहिँ च्यारिटी फन्डहरू भइरहेको हुन्छ र त्यहीँबाट चाहिँ त्यो हस्पिटल म्यानेजमेन्टले नै आफैले चाहिँ एप्रोच गरेर चाहिँ व्यवस्थापन गरिदिएर चाहिँ हामीलाई समन्वय गरिदिया हुन्छ। यो अलिकति समस्या बढी चाहिँ अब यस्तो भनेको चाहिँ प्राइभेट हस्पिटलहरूमा नै हुन्छ तर अहिलेसम्म हामीलाई जानकारी आएसम्ममा र चाहिँ एकदम तपाईँको चाहिँ एयर एम्बुलेन्स भन्दा बाहेकहरू नर्मल स्ट्रक्चरहरूमा लिएर जाने बिरामीहरूलाई चाहिँ हामीले चाहिँ विभिन्न एयरलाइन्सहरूसँग समन्वय गरेर नेपाल एयरलाइन्स फ्लाइ दुबई एयरअरबीहरूसँग उनीहरूसँग समन्वय गरेर चाहिँ बिरामीहरूलाई एउटा डक्टर सम्बन्धित हस्पिटलमा उपचार गराइरहेको हस्पिटलको चाहिँ एउटा सम्बन्धित डक्टर नर्सहरूसँगै नेपाल पठाउनलाई चाहिँ अहिलेसम्मलाई चाहिँ त्यो हिसाबले हामी त्यो माथिल्लो हाई लेभलमै जानुपर्ने स्थिति चाहिँ अहिलेसम्म आएको छैन।
0: अनि युएमा दुबईमा हुँदैन हामी दुबईमा हुँदै गर्दा धेरै साथीहरू भिजिट भिसामा आउनुभएको त्यो आउने प्रक्रिया चाहिँ गलत बाटोबाट अथवा कसैले 3 लाख देऊ यति यस्तो काम पाइन्छ भनेर ल्याएर यहाँ कोठामा 8-10 जना राखिदिने पछि पासपोर्टै सहित आफ्नो एजेन्ट भनौँ उहाँहरू गायब हुने भन्ने सुनिन्छ। त्यसै क्रममा फेरि राजदूतावासमा सम्पर्क त गर्नु पऱ्यो, आखिर नेपाली हो, भिजिट र इम्प्लोइमेन्ट भन्दा पनि नेपाली त हो, नेपाली हाम्रो अभिभावक राजदूतावास भनेर सम्पर्क गर्दाखेरि त्यति त्यहाँबाट रेस्पोन्स नआएको हो कि अब नगर्नु थियो हामीले गरिहाल्यो आइहाल्यो अब फँसेपछि त केही उद्धार त पाइन्छ कि भनेर सम्पर्क गर्दा हामीलाई वास्ता नगरिएको हो कि भन्ने बजारमा मैले सुन्छु। त्यही सुन्ने क्रममा तपाईँ जसरी नेपाली समाजको नेतृत्व गर्नुभयो अहिले पनि प्रमुख सल्लाहकार हुनुहुन्छ यी श्रमिकहरूको यसरी अप्ठ्यारोमा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको आवाज जे उहाँहरूले भन्नुभएको छ यसलाई चाहिँ कसरी बुझ्नु भएको छ तपाईँ?
1: अब यसमा यस्तो छ अब म चाहिँ यो दूतावासले सुन्यो सुनेन भन्दा पनि पहिला चाहिँ के भन्छु भन्दाखेरि नेपाल सरकारले भनेको छ जुन देशमा हामी भिजिट भिसा लगाएर जान्छौँ भिजिट भिसा लगाएर जाँदाखेरि चाहिँ हामीले चाहिँ यो कुराहरूलाई चाहिँ ध्यान पुर्याउनु पर्छ है भनेर एउटा चाहिँ सामान्य एडभाइजरी नोट त नेपाल सरकारले जारी गरेकै छ। एउटा त्यो छ, अर्को चाहिँ हामीले चाहिँ दैनिक हाम्रो चाहिँ दैनिक रूपमा हाम्रा साथीभाइहरू नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ युएमा भिजिट भिसामा आइसकेपछि भोगेका समस्याका कुराहरू त हरेक मिडियाहरूमा आइरहेछ होइन, सामाजिक सञ्जाल होस् नेपालका राष्ट्रिय मिडियाहरू होस् सबैतिर आइरहेछ। त्यो सुन्दा सुन्दै त्यो देख्दै पनि फेरि पनि दलालीकै खुट्टा समातेर चाहिँ अर्को 3-4 लाख रुपियाँ बुझाएर दुवै

0: त्यो दुबई भन्ने चाहिँ कस्तो ठाउँ लाग्न थाल्यो आजभोलि मलाई चाहिँ भन्दाखेरि, जुन माहौल जुन रूपमा चाहिँ नेपालीहरू भिजिट भिसा चाहिँ अब चाहिँ एकदम पैसा फालेर चाहिँ आउनुहुन्छ नि, उहाँहरू देख्दा चाहिँ यो चाहिँ सपनाकै सहर रहेछ दुबई भन्ने जस्तो लाग्न थालिसक्यो क्या अहिले नेपालीहरूलाई चाहिँ, सपनाकै सहर भइसक्यो। अनि सपनाको सहरमा गइसकेपछि त सबै कुरा सपनामा देखेको कुरा विपना त हुँदैन, जति सपना देखेर आइन्छ त्यसको चाहिँ 2% पनि विपना लागू नहुन पनि सक्छ।
1: कतिपय कुराहरू यस्तो पनि हुन्छ नि त, जस्तै मान्छेले अरू 6 दिन कस्तो दुःख गरेको हुन्छ के हुन्छ त्यो आफैमा लुकाउने, एक दिन छुट्टीको दिनमा जुन अब सामाजिक सञ्जालमा हवाल देखिँदाखेरि उहाँ नेपालमा हुनेलाई होइन त्यहाँ त केही छ भनेर प्रभावित पारेको त
0: होइन। अब यो त्यही मैले त्यही भने अब कतिपय कुराहरू चाहिँ तपाईँको चाहिँ सामाजिक सञ्जालमा देखेका गतिविधिहरूले गर्दाखेरि पनि प्रभावित भएको छ, यो नेपालीहरू मात्रै होइन कि अहिले विश्व दुनियाँका हाम्रा चाहिँ सम्पूर्ण नागरिकहरू नै अहिले सामाजिक सञ्जालमा भएका गतिविधिबाट नै प्रभावित छन् होइन। एउटा सामान्य रूपमा भन्नुपर्दाखेरि एउटा सामान्य व्यवसायको पनि चाहिँ प्रचार प्रसार सामाजिक सञ्जालबाटै हुन थालेको छ होइन, भने सामाजिक सञ्जालबाट त प्रभावित छँदैछन्। तर त्यो प्रभावित भए भन्दैमा फेरि त्यसैको पछाडि लाग्नुभन्दा पनि कम्तीमा पनि मैले सुरुमै भने नि त्यो ठाउँमा हामी जुन ठाउँमा जाँदैछौँ त्यो ठाउँको चाहिँ सामान्य कुराहरू बुझेर आयो भने त्यो भिजिट भिसामा आएको मान्छेले पनि यहाँ आएर चाहिँ अर्थात् कुनै नेपाली सङ्घ संस्थाले मलाई हेरेन अर्थात् चाहिँ नेपाली दूतावासले चाहिँ हामीलाई हेरेन टेरेन हाम्रो चाहिँ कुरा सुनेन भन्ने वातावरण बनाउनुभन्दा पहिला नै आफू सजग भइयो भने त कसैले आरोप प्रत्यारोप लाउनु त परेन, एउटा त्यो छ। अर्को कुरो अब तपाईँले भने जस्तै अब दूतावासले चाहिँ टेरेन सुनेन यताउता भनेन, हामीले विभिन्न चरणमा चाहिँ दूतावासहरूसँग चाहिँ अन्तर्क्रिया कार्यक्रमहरूमा यो कुराहरू राख्दै गर्दाखेरि इभन तपाईँको चाहिँ सम्माननीय प्रधानमन्त्रीजीको चाहिँ भ्रमण हुँदाखेरि मन्त्री स्तरीय भ्रमण हुँदाखेरि पनि हामीले धेरैपटक चाहिँ यो भिजिट भिसाका कुराहरू राख्दै गर्दाखेरि अब अहिले पछिल्लो स्थितिमा चाहिँ केही हदसम्म नेपाल सरकारले एकाध घरको चाहिँ नाता प्रमाणित भएका व्यक्तिहरू अर्थात् चाहिँ पहिला दुबई आएर चाहिँ युए आएर चाहिँ यहाँका रेसिडेन्ट भिसा लाएर चाहिँ क्यान्सल गरेर गएका मान्छेहरू भिजिट भिसामा आउँदाखेरि चाहिँ त्यो पुरानो झन्झटबाट चाहिँ छुटकारा पाएर अहिले सामान्य तरिकाबाट चाहिँ आउने एउटा चाहिँ माहौल अहिले पछिल्लो स्थितिमा अलिकति हुँदाखेरि चाहिँ अब यो सिस्टमलाई चाहिँ अलिकति कन्टिन्यू गरिराख्यो भने कम्तीमा पहिलाको जस्तो समस्या चाहिँ अब धेरै नआउला कि भन्ने आशा चाहिँ गर्न सकिन्छ।
1: अनि हामीले अहिलेसम्म अप्ठ्यारोमा परेका हस्पिटलमा उपचार भइरहेका पीडितहरूको बारेमा कुरा गरियो, कसैको यहाँ आकस्मिक मृत्यु हुन्छ, मृत्यु भएर नेपाल बोडी पठाउँदै गर्दा आर्थिक शरीर नेपाल पठाउँदै गर्दाखेरि अब विभिन्न निकायहरूमा पहल गरेर पत्र चिठीहरू सबै प्रक्रिया पुरा गरेर पठाउनु पर्ने जस्तो लाग्छ। त्यसमा चाहिँ कतै कतै सामाजिक सञ्जालमा देखिन्छ मैले यतिजनाको उद्धार गरेँ यतिजनाको डेथ बडी लिएर आएँ यस्तो भयो उस्तो भयो, यो बारेमा वास्तविकता के हो तपाईँलाई के लाग्छ?
0: अनि अब यसमा चाहिँ यो अलिकति अब हाँसो मजाको पनि कुराहरू छन् होइन, अब सब व्यवस्थापन भन्नेको कुरो तपाईँको चाहिँ कसैले बुझ्दै नबुझिकन त्यतिकै हच्चको भरमा चाहिँ त्यो सबलाई लिएर गएर चाहिँ एयरलाइन्समा हालेर नेपाल पठाउने भन्ने कुरो हुँदैन, त्यसका प्रक्रियाहरू छन् होइन। त्यो प्रक्रिया पुरा गर्दै गर्दाखेरि त्यसमा चाहिँ अब चाहिँ कुनै न कुनै तरिकाबाट चाहिँ तपाईँको चाहिँ नेपाली दूतावास त्यहाँ समावेश भएकै हुन्छ, उहाँहरू चाहिँ त्यहाँ समावेश इन्भल्भ नभइकन चाहिँ कुनै पनि डेथ बडीहरू नेपाल नदिकन त्यो जान सक्दैन होइन। मैले चाहिँ तपाईँको चाहिँ उहाँहरूको फिजिकल होस् अर्थात् मानवीय होस् अर्थात् आर्थिक होस् अर्थात् कुनै पनि हिसाबको चाहिँ उहाँहरूको सहयोग बिना त हामीले सब व्यवस्थापन गर्न सकिँदैन, सम्भव छैन। तर यसमा चाहिँ जस्तो सामाजिक सञ्जालमा आएका चाहिँ विभिन्न व्यक्तिहरूले चाहिँ सब व्यवस्थापन गरेका छ यस्तो गरेका छ नेपाली दूतावास हेरेर बसेका छ भन्ने कुराहरू जुन छन् नि यो चाहिँ अलिकति अब चाहिँ व्यक्ति आफै चाहिँ प्रचार आफ्नो प्रचार आफैले गरेको हो कि जस्तो पनि एउटा चाहिँ हो मलाई होइन। म आफै नेपाली समाजको अध्यक्ष हुँदै गर्दाखेरि COVID-19 को त्यो महामारीको बेलामा जति बेला चार्टर फ्लाइट भन्दा अरू फ्लाइटै थिएन त्यो चार्टर फ्लाइटको बेलामा एउटै एयरलाइन्समा तपाईँहरूलाई चाहिँ एउटा चाहिँ सामान्य कुरा म एउटा जानकारी के गराउँछु भन्दाखेरि एयरलाइन्समा एउटा एयरलाइन्सले एक एउटा फ्लाइटमा तपाईँको दुईवटा भन्दा डेथ बडी जान सक्दैन। त्यो पनि नेपाल एयरलाइन्सको कुरा गर्ने हो भने वाइट बडी मात्रै या नारो बडीमा डेथ बडी नै जाँदैन, वाइट बडीमा दुईवटा छ। हामीले रिक्वेस्ट गरेर त्यो COVID-19 महामारीको बेलामा यहाँ यतिकै जानुभन्दा बरु चाहिँ खप्टेरै जाओस् केही समस्या छैन भनेर हामीले एकै फ्लाइटमा चाहिँ 4-4 डेथ बडीसम्म पठाएछौँ होइन। त्यो पठाउनलाई भनेको तपाईँको पहिला त यहाँको चाहिँ जुन हस्पिटलमा मृत्यु भएको छ त्यो हस्पिटलबाट चाहिँ त्यहाँको चाहिँ पत्र चाहियो होइन, उहाँहरूको रिपोर्ट चाहियो, पुलिस इन्भल्भ हुन्छ, त्यहाँबाट चाहिँ क्लियरेन्स सर्टिफिकेट चाहियो होइन, यहाँको चाहिँ डिपार्टमेन्ट अफ हेल्थ अथोरिटी यो चाहिँ मिनिस्ट्री अफ हेल्थबाट चाहिँ इस्यु गरेको चाहिँ

0: डेथ सर्टिफिकेट चाहियो, त्यो सबै प्रक्रिया हुन्छ। अब ऊ भिजिट भिसामा आएको छ भने त अन्य प्रक्रिया नगइकन हामी नेपाली दूतावासमा गएर चाहिँ उहाँको चाहिँ पासपोर्ट क्यान्सल गरेर चाहिँ अरू हामीले चाहिँ आर्थिक रकम जुटाएर चाहिँ नेपाल पठाउन सक्थ्यो, त्यो एउटा पाटो भयो। जो श्रमिक भिजामा आएर चाहिँ काम गरिरहेको छ उसले चाहिँ कम्पनी जुन कम्पनीको भिजा लाएर बसेको छ त्यो कम्पनीको भिजा क्यान्सल गरेर त्यहाँबाट पाउनु पर्ने चाहिँ सर्भिस ग्रेजुटीदेखि लिएर गरेर सबै रकम जति जति बाँकी छ त्यो सबै लिएर गएर नेपाली दूतावास अबुधाबीलाई बुझाएछ नि, बल्ल अबुधाबी एम्बेसीले चाहिँ डेथबाटै नेपाल पठाउनलाई एनओसी जारी गर्छ। त्यो एनओसी जारी गरिसके पछाडि बल्ल हाम्रो यहाँको चाहिँ बडी प्याकिङदेखि लिएर गएर अन्य कुराहरू प्रक्रिया अगाडि बढेर नेपाल जाने हो होइन। अब यसमा फेरि कस्तो छ भन्नुहोला भन्दाखेरि हामीले अलिकति यो कुराहरू चाहिँ हामी नेपालीहरूले चाहिँ हाम्रा चाहिँ छरछिमेकीहरूलाई पनि एउटा जानकारी गराउनु पर्ने कुराहरू पाउन मान्छे मरेर त गइसक्यो तर मरेर गइसके पछाडि त्यसबाट चाहिँ के आशा गर्ने भन्ने कुराहरू पनि हुन्छन्। तर हामीले पाउने सुविधा त हामीले लिनु पाउनु पर्यो नि होइन। जस्तो श्रम गरेर आएको नेपाली श्रमिकको यहाँ मृत्यु भयो भने उसले त वैदेशिक रोजगार विभागबाट पाउनुपर्ने सुविधा, उसको परिवारले पाउनुपर्ने सुविधा, हामीले चाहिँ जीवन बिमा गरेर आएका छौँ त्यसबाट पाउनुपर्ने सुविधाका कुराहरू, ती सबै कुराहरूलाई चाहिँ अन्त्य नगर्दासम्म जो मान्छेले चाहिँ सब व्यवस्थापन गरी भनेको छ नि त्यसको चाहिँ कर्तव्य त पुरा हुँदैन जस्तो लाग्छ मलाई होइन। त्यो सबलाई नेपालमा पुर्याएर सम्बन्धित परिवारको चाहिँ हातमा नबुझाउँदासम्म त्यो हुँदैन। र सामाजिक सञ्जालमा भने जस्तो सब व्यवस्थापन गर्नलाई त्यति गाह्रो पनि छैन र त्यति सजिलो पनि छैन। त्यति मात्रै एउटा अलिकति फरक के छ भन्दाखेरि श्रमिक भिजामा आएको मान्छेहरूको चाहिँ मृत्यु हुँदाखेरि चाहिँ उहाँहरूको चाहिँ अलिकति एउटा दुईवटा प्रक्रिया अलिकति लामो हुँदाखेरि एक दुई दिन ढिलो पनि हुन सक्ने हुन्छ होइन। र भिजिट भिसामा आएर चाहिँ मृत्यु भयो भने मैले सुरुमै भने भिजिट भिसामा आइसके पछाडि नेपाल सरकारले हामी जवाफदेही हुँदैनौँ भनेर भएको कारणले गर्दाखेरि चाहिँ त्यो केसहरूलाई चाहिँ अलिकति जटिलता हुन्छ होइन। अब सामाजिक सञ्जालमा एका व्यक्तिहरूले अब त्यस्तै केसहरूलाई चाहिँ अलिकति चाहिँ हाइलाइट बनाएर चाहिँ आफू चर्चित हुने एउटा चाहिँ बाटो पनि खोज्या हो कि जस्तो नि लाग्छ। नर्मल्ली रूपमा त्यस्ता व्यक्तिहरू जो समस्यामा भएका छन् त्यस्ता व्यक्तिहरूको पनि सब व्यवस्थापन भएकै छ। नेपाली समाजले त्यस्ता व्यक्तिहरूको चाहिँ सब व्यवस्थापनलाई गर्नलाई पनि हामीले चाहिँ सहकार्य चाहिँ हाम्रो भूमिका अर्थात् नेपालमा परिवारहरूसँग चाहिँ समन्वय गरेर चाहिँ त्यो आर्थिक पाटोहरूलाई चाहिँ उहाँहरूबाट नै चाहिँ हामीले चाहिँ एउटा चाहिँ जुटाउने वातावरण बनाएर चाहिँ सब व्यवस्थापन गर्ने कामलाई चाहिँ हामीले गरिरहेका छौँ।
1: अब लगभग म अन्तिमतिर पनि आइसकेको छु। एकचोटि तपाईँले अघि नै भन्नुभएको श्रमिकको रूपमा युएई छिरेर अहिले यो अवस्थासम्म आउँदाका तपाईँका कुनै त्यस्तो अप्ठ्यारो परिस्थिति होस् अथवा खुसी मिलेको बेला होस् संक्षिप्तमा भनिदिनु।
0: अनि मलाई त अब समग्रमा व्यक्तिगत रूपमा भन्नुपर्दाखेरि मलाई अहिलेसम्म असिलो कुनै पनि छैन। मलाई अब चाहिँ दिन प्रतिदिन म खुसी नै छु होइन। मलाई हरेक
1: पनि कुनै त्यस्तो क्षण हुन्छ नि
0: हरेक वर्ष होइन हरेक वर्षहरूमा म एकदम खुसी नै छु। र मलाई खुसीमाथिको खुसी भनेको चाहिँ मेरो जीवनकालमा अर्थात् युएई बसाइको 18 वर्षको अवधिमा भन्नुपर्दाखेरि चाहिँ COVID-19 महामारीको बेलामा चाहिँ नै मेरो चाहिँ मैले युएईमा जागिर गुमाएँ। त्यही COVID-19 महामारीकै बेलामा म नेपाली समाजको अध्यक्ष पनि भएर काम गरिरहेको छु। त्यही बेलामा मैले यहाँ समस्यामा परेका श्रमिकहरूकोलाई चाहिँ सेवा पनि गर्नु परेको छ ताकि म आफै चाहिँ अब चाहिँ एउटा चाहिँ जबलेस भएर पीडित म आफै पनि छु। तर म त्यो पीडालाई चाहिँ भित्र लुकाएर चाहिँ बाहिर चाहिँ सामाजिक काममा म अग्रसर भइरहेछु, नेतृत्व गरिरहेछु। र त्यही बेलामा चाहिँ मैले फेरि चाहिँ अर्को कम्पनीबाट चाहिँ मलाई जागिर आएर चाहिँ म चाहिँ एकदम चाहिँ सेफ पोजिसनमा चाहिँ म कन्भर्ट हुन सक्ने नै मेरो चाहिँ अब चाहिँ महामारीको बेलामा महामारीले नै मलाई चाहिँ एउटा चाहिँ समस्यामा पुर्यायो भने त्यही महामारीले नै मलाई फेरि चाहिँ अपर्च्युनिटीमा चाहिँ परिणत गराएर चाहिँ अहिले यो स्थितिमा बलियो स्थितिमा ल्याएर राखिदिएछ। म त्यो नै क्षणलाई सम्झन चाहन्छु क्या सदैव।
1: अब लगभग अन्तिममा आइसकियो, मैले सोध्न बिर्सिएको भुलेको र तपाईँलाई केही दर्शकबिन्दुको लागि भन्न मन लागेको चिज केही छ भने कृपया भनिदिनु।
0: अब मैले धेरै लामो कुराहरू पनि गरेँ, हामीले जति कुरा गरे पनि अब हामी घुम्दै फिर्दै त्यही ठाउँमा आउनुभन्दा पनि युएईमा आउने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जति पनि हुनुहुन्छ सामान्य युएईको चाहिँ रीतिरिवाज, धर्म, संस्कृति, यहाँका सामान्य कानुनहरू के छन् त्यो कुराहरूलाई बुझेर आउनुहोला। आइसके पछाडि केही समस्या पऱ्यो भने यहाँका नेपाली संस्थाहरू छन्, नेपाली दूतावास छ, सामाजिक व्यक्तित्वहरू छ, केही व्यक्तिहरूको त्यस्ता व्यक्तिहरूको चाहिँ सम्पर्क पनि नेपालबाट आउँदाखेरि लिएर आउने गर्नुहोला ताकि समस्या पर्दाखेरि तत्काल चाहिँ हामीले चाहिँ उहाँहरूसँग सम्पर्क गरेर केही सल्लाह सुझाव लिन सक्नुहुन्छ तपाईँहरूले, एउटा कुरो त्यो छ। अर्को कुरो अब सामाजिक सञ्जालमा आएका कुराहरूलाई मात्रै चाहिँ तपाईँहरूले चाहिँ विश्वास गरेर चाहिँ युएई नछिर्नु हुन म अनुरोध गर्दछु। र त्यो सामाजिक सञ्जालमा आएका कुराहरूलाई पनि आफ्ना नजिकका साथीभाइहरूसँग सरसल्लाह गरेर अर्थात् आफ्ना छिमेकी कोही युएईमा हुने व्यक्तिहरू हुनुहुन्छ नि उहाँहरूसँग चाहिँ आपसी समन्वय गरेर चाहिँ उहाँहरूको पनि अब चाहिँ सल्लाह सुझाव लिएर मात्रै

0: युएई प्रस्थान गर्नुहोला भिजिट भिसाको हकमा। यदि तपाईँ वर्किङ भिजाको लगाएर आउनुहुन्छ भने चाहिँ सामान्य रूपमा चाहिँ तपाईँले चाहिँ एउटा कुन क्षेत्रमा आफू काम गर्न जाँदै हुनुहुन्छ त्यो क्षेत्रको त्यो विषयवस्तुको चाहिँ सामान्य जानकारी चाहिँ सामान्य ज्ञान लिएर चाहिँ आउनु हुन अनुरोध गर्छु। धन्यवाद,
1: धेरै धेरै धन्यवाद, समय दिनुभयो,
0: धन्यवाद यहाँलाई पनि,
1: यहाँको दिन सुख
0: धन्यवाद सम्पूर्ण टिमलाई।
1: आदरणीय दर्शकवृन्द, तपाईँहरू हेर्दै हुनुहुन्थ्यो आँधी खोला अनलाइन युट्युब च्यानल र कर्मथलो फेसबुक पेजको संयुक्त प्रस्तुति कार्यक्रम जीवन दर्पण। हाम्रो कार्यक्रम समाप्त भइसकेको छ, म लगायत सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्, नमस्ते।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com बाट आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

0: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोलाअनलाइन.com। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोलाअनलाइन.com।
1: दासढुङ्गा

न त मन मागे न त धन, मागेको मन पनि अरूसँग भाग लागेछ। म भाग लगाएको मायामा खुसी हुन सकिनँ। आजबाट नयाँ जीवनको सुरुवात गर्दैछु।

0: गाउँभरि हल्ला चलिसक्यो हाम्रो बारेमा। अब मेरो बारेमा के गर्नुपर्छ त्यो आफै सोच्नु है।
1: म छु त, किन टेन्सन गरे कि?
2: लाग्यो मलाई त हिँडेको।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

0: ओइ साइली, सुन्न, पटौली त पुगेर आयो, तर घर पुग्न अझै 3-4 दिनको बाटो छ। सबै साथीहरूले पनि छोडेर गइसके। मलाई त कस्तो डर पो लागिरहेको छ त।
1: के माइले, यत्रो वनको बाटो, डर त मलाई पनि लागिरहेको छ नि। त्यही पनि कोही आउँछ कि? एकछिन बाटो हेरौँ न है।
2: दाजै, बगाल अगाडि गएका छन् क्या हो? खदेरी पर्नला क्यारियो
3: क्यारियो र अब जाने गइसके। अब एउटा राम्रै छोटी भेट्थ्यो त, बाटोमा सम्झ हिँड्ने हुन्थ्यो।
2: ल न, पाइला छिटो चालौँ।
3: लौ चालो चालो चालौँ।

0: ra quẩy.
1: ओ बाबा ल हामी यताबाट जान्छ, हामी जानेबाट आएको ल, फेरि भेटौँला है
2: ल ल, राम्रोसँग जाऊ तिमीहरू पनि
1: ल ल।
3: तिम्रो घर कता नि?
0: नेपाली गाउँमा देख्नुभयो, त्यही हो।
3: रात अझै बाँकी छ, एकैछिन बसिकन कि कुराकानी गरौँ न।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com बाट आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

0: किचरी अभागिनी, ताउलोबाट त उम्क्यो नानी तर फुङ्ग्रोमा पर्ने भयो। हे भगवान, तिमी छौ भने यिनलाई यो फुङ्ग्रोबाट पनि उम्काइदेऊ है।
1: आदरणीय श्रोता महानुभावहरू नमस्कार, यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

मलाई बस्नै मन छैन त्यो देशमा, सिरियसली भने हो मैले। देशको माया लाएर मात्रै भएर न रोजगार छ, न राम्रो शिक्षा छ, न राम्रो स्वास्थ्य छ, न नियम छ, न नीति छ, न कानुन छ। साथीहरू सबै विदेश गइसके, म एक्लै के गर्नु? यहाँ फ्युचर सेक्योर नै छैन। तिमी बस्नु छैन यस्तो जाबो देशमा।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोला अनलाइन .com।

यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोलाअनलाइन.com। आदरणीय श्रोता महानुभावहरू नमस्कार, यति बेला तपाईँ आदिखोलाअनलाइन.com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

आदरणीय श्रोता महानुभावहरू नमस्कार। यति बेला तपाईँ आदिखोला अनलाइन .com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला।

0: हेलो
1: कान्छा
2: भन शैला,
1: ल हामी
0: हिजो बेलुका काठमाडौँबाट बागलुङ आइपुग्यौँ के अरे।
2: अँ
0: अब घर आउँदा रात पर्ला हिँड्न लागेको यहाँबाट। घाटमा त भोलि बिहान जान्छ होला।
2: त्यही त होला,
3: अब रातभरि कुरेर बस्नु पर्यो। त्यसो भए म यसो छरछिमेकमा खबर गर्छु। अनि किन आइज त त्यस्तो भएको, केही बुझिस?
1: खै राति राम्रै सुतेको,
0: बिहान काममा जाने बेलामा त परान थिएन भन्छन् गरेर जाएको साथीहरूले, केही बुझ्नै सकिएन। ल त यहाँहरू कुरा गरौँला। खै भाउजूलाई दिन त
3: रुदा रुदा थाकिछन्, के बोलिन् र खै
0: भाउजू।
1: हेलो भाउजू,
4: भन्नु बाबु।
1: ल हामी हिँडौँ है यहाँबाट।

0: गीत आफ्नै शब्द मेलोडी आफ्नै. आज यति मन छ नि गीत चाहिँ लिएर आउनु भयो
1: शान्तिजी. आफन्तहरू मर्दाखेरि चाहिँ यहाँ परिवार भकानेरहरू हुन्छ नि, सास तानेर भाका हालेर कि थोरै अड्काएर गाउने होइन.

0: शान्ति जी मैले के भिडियोमा के बनाएको छु भने नि कन्सेप्ट सबै मान्छे निदाइसक्छ होइन अनि बा आमा र श्रीमती मात्र निदाउँदैन अनि श्रीमतीले चाहिँ त्यो सबलाई लास्टलाई काठमा लिएर रुन्छ क्या तर ऊ रुदा रुदा रुदा रुदा थाकिसके हुन्छ उसको स्वर पनि आउँदैन आवाज पनि आउँदैन आँसु पनि आउँदैन होइन एकदम हैरान हुन्छ क्या त्यो टाइपको त्यो फिल्डमा एउटा एकदमै टाइट एकदमै चाहिँ सुक्खा आवाज एकदम थाकेको बोल एकदम हुन्छ नि त्यही भित्र हराएको टाइपको एउटा ट्राई गरौँ है एक टुक्क मात्रै ल
1: Yeah.

0: परफेक्ट
1: ल सुताम्ला
2: यो अन्तिम टुक्का हो दिदा पछिल्लोमा चाहिँ यस्तो बुक छ पानी खुवाउन पाइन भने अलिकति पानी खुवाउन पाइन यस्तै पछाडि अहिले चाहिँ मुकुट गरेन यस्तो भएर अनि सतीजाम भन्यो भन्ने बेला चाहिँ यस्तो बिस्तारै बिस्तारै पेटमा हो पेटमा हो होइन यो निर्देश हो त्यहाँ चाहिँ पेटमा गएर अनि अर्कोमा चाहिँ त्यही लास्ट कुरोमा चाहिँ बिस्तारै मेरो हातले चाहिँ छैन जस्तो यसलाई संसार देखाएपछि तिमीलाई भेट्न आउँछ बिस्तारै
3: लास्टको चाहिँ हेर्नु हुन्छ है राजा रेडी ओके

यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोलाअनलाइन.com। आदरणीय श्रोता महानुभावहरू नमस्कार, यति बेला तपाईँ आदिखोलाअनलाइन.com/ आदिखोला अनलाइन रेडियो सुन्दै हुनुहुन्छ। हाम्रा नियमित प्रसारणहरू सुन्न नभुल्नुहोला। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ आदिखोलाअनलाइन.com।